0: इङ्ल्यान्डमाथि जित निकाल्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको दोस्रो सेमी फाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई 2-1 पराजित गरेको हो। एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिनाले अन्तिम समयमा 2 गोल गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ। इङ्ल्यान्डका एन्थोनी गोर्डनले 55 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो, तर 85 मिनटमा कप्तान लियोनल मेस्सीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काउनु भयो। अतिरिक्त समयको दोस्रो मिनटमा मेस्सीकै पासमा मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले 2-1 जित निकाल्यो। अर्जेन्टिनाले अब उपाधिका लागि फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भारत बीच विद्युत आयात निर्यातमा क्षमता विस्तार सहित 5 बुँदे सहमति भएको छ। पोखरामा बसेको नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको बैठकले अन्तर्देशीय प्रसारण लाइन निर्माण र ऊर्जा पूर्वाधार विस्तारका विषयमा सहमति गरेको हो। बैठकले ढल्केबर मुजफ्फरपुर र प्रस्तावित ढल्केबर सीतामढ़ी 400 किमी प्रसारण लाइन मार्फत विद्युत आदान प्रदान क्षमता बढ़ाउने निर्णय गरेको छ। अब भारतबाट नेपालले आयात गर्न सक्ने विद्युत क्षमता 1000 मेगावाट बढ़ाएर 1400 मेगावाट र नेपालबाट भारत निर्यात गर्न सक्ने क्षमता 1100 मेगावाटबाट बढ़ाएर 650 मेगावाट पुर्याइने भएको छ। बैठकले चमेलिया जौलजीवी 2220 किमी अन्तर्देशीय प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गर्दै सन् 2028 निर्माण सक्ने लक्ष्य तय गरेको छ। यस्तै इनरुवा न्यू पूर्णिया र दोधरा न्यू लम्की बरेली 400 किमी प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना प्रक्रिया अघि बढ़ाउने सहमति भएको छ। मोतिहारी निजगढ 400 किमी प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरिएको छ। ऊर्जा मन्त्रालयका अनुसार नेपाल र भारत बीच विद्युत व्यापार प्रसारण पूर्वाधार र दीर्घकालीन ऊर्जा सहकार्य विस्तारका लागि भएका सहमतिलाई छिट्टै कार्यान्वयनमा लैजाने गरी तयारी गरिरहेको छ। दाङको तुलसीपुरमा 17 वर्षीय किशोरी बलात्कार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन्। तुलसीपुर 7 का 43 वर्षीय डीआर भण्डारी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पीड़ितको किटानी जाहारीका आधारमा बिहान भण्डारीलाई पक्राउ गरिएको हो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएका आशंकामा पक्राउ परेका अर्का एकजनालाई भने संलग्नता पुष्टि नभएपछि रिहा गरिएको छ। प्रहरीका अनुसार भण्डारी तुलसीपुरकै निजी विद्यालयका पूर्व प्रधानाध्यापक तथा हाल सोही विद्यालयका सीईओ र शिक्षक हुन्। भण्डारीलाई अदालतमा उपस्थित गराई म्याथ थप गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। नेपाल धितोपत्र बोर्डले शेयर बजार घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी गरेको छ। अर्थ समितिको बैठकमा बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ्दा मात्रै नभई घट्दा पनि लगानीकर्ताले अवसर पाउने व्यवस्था गर्न यस्तो प्रणाली ल्याउन लागि जानकारी दिनुभएको हो। उहाँले कुनै पनि देशको पुँजी बजार सधैँ बढ़िरहन नसक्ने भन्दै बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाव आउने गरेको बताउनु भयो। बोर्डको काम बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष वातावरण बनाउनु रहेको उहाँको भनाइ छ। सर्ट सेलिङ प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले शेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। पछि मूल्य घटेपछि त्यही शेयर खरिद गरेर फिर्ता गर्दा मूल्य अन्तरबाट नाफा लिन सकिने व्यवस्था हुनेछ। अध्यक्ष भट्टले पुँजी बजार सुधारका लागि बोर्डले नेपालको पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरेको जानकारी दिँदै बजारका समस्या समाधान गर्ने गरी काम भइरहेको बताउनु भयो। नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले 3 वर्ष फैसला सुनाएको छ। अदालतले 30 प्रतिवादी मध्ये 16 जनालाई दोषी ठहर गर्दै 7 जनालाई सफाई दिएको छ। फरार रहेका 7 जनाको मुद्दा भने हाललाई मुल्तवीमा राखिएको छ। दोषी ठहर भएका 7 जना अहिले पनि कारागारमा छन्। उनीहरूमध्ये पूर्व गृह सचिव टेकनारायण पाण्डे, पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, इन्द्रजित राई, सागर राई, सन्देश शर्मा, केशव दुलाल र सानु भण्डारीलाई 4 वर्ष कैद र 40,000 रुपियाँ जरिवानाको सजाय सुनाइएको छ। उनीहरूले पुनरावेदन गरे पनि तत्काल कारावारबाट छुट पाउने छैनन्। प्रतिवादी प्रतीक थापाले भने सफाई पाएका छन्। बेचुन झालाई 1 वर्ष कैद र 10,000 रुपियाँ जरिवाना तोकिए पनि उनले तोकिएभन्दा बढी समय जेलमा बिताइसकेकाले रिहा हुनुभएको छ। पूर्व गृहमन्त्री बालकृष्ण खाँ, टेकनाथ रिजाल, गोविन्द चौधरी, आङटावा शेर्पा लगायत अन्य दोषी ठहर भएका प्रतिवादी भने हाल थुना बाहिर छन्। कानूनी व्यवस्था अनुसार उनीहरूले उच्च अदालतमा पुनरावेदन गर्दा तत्काल जेल जानुपर्ने छैन। अब जिल्ला अदालतको फैसलाको पूर्ण पाठ आएपछि दुवै पक्षले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन्। अस्ट्रेलियाले एआई प्रयोगलाई व्यवस्थित गर्न र रचनात्मक क्षेत्रको प्रतिलिपि अधिकार संरक्षण गर्न नयाँ कानून बनाउने तयारी गरेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले एआईलाई राष्ट्रिय हितमा प्रयोग गर्न सकिने भन्दै यसको प्रयोगका लागि स्पष्ट मार्गदर्शन आवश्यक रहेको बताउनुभएको छ।
1: 2020 गोर्खा रेडियो हो।

0: इंग्ल्याण्डमा जित निकाल्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 को फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको दोस्रो सेमी फाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोलले पराजित गरेको हो। एक गोलले पछि परेको अवस्था उल्टाउँदै अर्जेन्टिनाले अन्तिम समयमा 2 गोल गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ। इंग्ल्याण्डका एन्थोनी गोर्डनले 55 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो, तर 85 मिनटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काउनु भयो। अतिरिक्त समयको दोस्रो मिनटमा मेसीकै पासमा लाउटारो मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले 2-1 जित निकाल्यो। अर्जेन्टिनाले अब उपाधिका लागि फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। वर्षात शुरू भएसँगै सप्तकोशीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका 56 ढोका मध्ये 21 ढोका खोलिएको छ। हिजो अबेर कोशी ब्यारेजमा पानीको बहाव 1,63,230 क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। पानीको बहाव 1,50,000 क्युसेक भन्दा माथि पुगेपछि जोखिमको संकेत स्वरूप रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। सुक्खा मौसममा शान्त देखिने सप्तकोशी वर्षायाम शुरू भएसँगै उग्र रूप लिने भएकाले यो नदीले नेपाल सहित भारत का विभिन्न क्षेत्रको समेत ध्यान तान्ने गरेको छ। सप्तकोशीमा तमोर, अरूण सुनकोशी, दुधकोशी, तामाकोशी, भोटे कोशी र इन्द्रावती नदीको पानी मिसिन्छ। वर्षायाममा पानीले भरिने सप्तकोशी सुक्खा समयमा भने धेरै स्थानमा बालुवाले भरिएको देखिन्छ। नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ। कांग्रेसले अब नेपाली कम्युनिष्ट पार्टी नेकपासँग नयाँ सत्ता समीकरणका लागि सम्वाद अघि बढ़ाएको छ। सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले प्रदेशमा एमालेसँग सहकार्य कायम राख्न नसकिने निष्कर्ष निकालेको हो। कांग्रेसका अनुसार प्रदेश सरकार सञ्चालनका क्रममा देखिएका असहयोग र राजनीतिक मतभेदका कारण यस्तो निर्णय गरिएको हो। निर्णयसँगै कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको छ भने सुदूरपश्चिममा मुख्यमन्त्री कमल शाहले एमालेका मन्त्रीलाई बर्खास्त गरेका छन्। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि एमालेसँगको सत्ता सहकार्य बिहिबारसम्म अन्त्य गर्ने तयारी कांग्रेसको छ। यसैबीच कांग्रेसका सभापति गगन थापा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रदेश सरकार गठनबारे छलफल भएको छ। दुई दलबीच सत्ता सहकार्य विषयमा सकारात्मक सम्वाद भएको नेताहरूले बताएका छन्। यता नेकपाले, कांग्रेस र एमाले दुवैसँग सम्वाद भइरहेको जनाएको छ। एमाले भने कांग्रेसले पार्टीलाई एक्ल्याउने रणनीति अप्नाएकाले सत्ता सहकार्यमा समस्या आएको प्रतिक्रिया दिएको छ। नेपाल र भारतबीच विद्युत आयात निर्यात क्षमता विस्तारसहित 5 बुँदे सहमति भएको छ। पोखरामा बसेको नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको बैठकले अन्तर्देशीय प्रसारण लाइन निर्माण र ऊर्जा पूर्वाधार विस्तारका विषयमा सहमति गरेको हो।
1: बैठकले ढल्केबर मुजफ्फरपुर र प्रस्तावित ढल्केबर सीतामढ़ी 400 केबी प्रसारण लाइन मार्फत विद्युत आदान प्रदान क्षमता बढ़ाउने निर्णय गरेको छ। अब भारतबाट नेपालले आयात गर्न सक्ने विद्युत क्षमता 1,000 मेगावाट बढ़ाएर 1,400 मेगावाट र नेपालबाट भारत निर्यात गर्न सक्ने क्षमता 1,100 मेगावाटबाट बढ़ाएर 1,650 मेगावाट पुर्याइने भएको छ। बैठकले चमेलिया जौलजीवी 220 केबी अन्तर्देशीय प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गर्दै सन् 2028 निर्माण सक्ने लक्ष्य तय गरेको छ। यस्तै इनरुवा न्यू पूर्णिया र दोधरा न्यू लम्की बरेली 400 केबी प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना प्रक्रिया अघि बढ़ाउने सहमति भएको छ। मोतिहारी निजगढ़ 400 केबी प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरिएको छ। ऊर्जा मन्त्रालयका अनुसार नेपाल र भारत बीच विद्युत व्यापार, प्रसारण पूर्वाधार र दीर्घकालीन ऊर्जा सहकार्य विस्तारका लागि भएका सहमतिलाई छिट्टै कार्यान्वयनमा लैजाने गरी तयारी गरिरहेको छ।
0: नेपाल धितोपत्र बोर्डले शेयर बजार घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी गरेको छ। अर्थ समितिको बैठकमा बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ़दा मात्रै नभई घट्दा पनि लगानीकर्ताले अवसर पाउने व्यवस्था गर्न यस्तो प्रणाली ल्याउन लागि जानकारी दिनुभएको हो। उहाँले कुनै पनि देशको पूँजी बजार सधैँ बढ़िरहन नसक्ने भन्दै बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाव आउने गरेको बताउनुभयो। बोर्डको काम बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष वातावरण बनाउनु भएको उहाँको भनाइ छ। खबर यति नै। नमस्कार।
2: BFBS गोर्खा रेडियो हो।

0: नेपाल र भारत बीच विद्युत आयात निर्यात क्षमता विस्तार सहित पाँच बुधी सहमति भएको छ। पोखरामा बसेको नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको बैठकले अन्तर्देशीय प्रसारण लाइन निर्माण र ऊर्जा पूर्वाधार विस्तारका विषयमा सहमति गरेको हो।
1: बैठकले ढल्केबर मुजफ्फरपुर र प्रस्तावित ढल्केबर सीतामढ़ी 400 KV प्रसारण लाइन मार्फत विद्युत आदान प्रदान क्षमता बढ़ाउने निर्णय गरेको छ। अब भारतबाट नेपालले आयात गर्न सक्ने विद्युत क्षमता 1000 MW बढ़ाएर 1400 MW र नेपालबाट भारत निर्यात गर्न सक्ने क्षमता 1100 MW बढ़ाएर 1650 MW पुर्याइने भएको छ। बैठकले चमेलिया जौलजीवी 220 KV अन्तर्देशीय प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गर्दै सन् 2028 निर्माण सक्ने लक्ष्य तय गरेको छ। यस्तै इनरुवा न्यू पूर्णिया र दोधरा न्यू लम्की बरेली 400 KV प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना प्रक्रिया अघि बढ़ाउने सहमति भएको छ। मोतिहारी निजगढ़ 400 KV प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरिएको छ। ऊर्जा मन्त्रालयका अनुसार नेपाल र भारत बीच विद्युत व्यापार प्रसारण पूर्वाधार र दीर्घकालीन ऊर्जा सहकार्य विस्तारका लागि भएका सहमतिलाई छिट्टै कार्यान्वयनमा लैजाने गरी तयारी गरिरहेको छ।
0: वर्षात शुरू भएसँगै सप्तकोशीमा पानीको बहाव बढ़ेपछि कोशी ब्यारेजका 56 ढोका मध्ये 21 ढोका खोलिएको छ। हिजो अबेर कोशी ब्यारेजमा पानीको बहाव 1,63,230 क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। पानीको बहाव 1,50,000 क्युसेक भन्दा माथि पुगेपछि जोखिमको संकेत स्वरूप रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। सुक्खा मौसममा शान्त देखिने सप्तकोशी वर्षायाम शुरू भएसँगै उग्र रूप लिने भएकाले यो नदीले नेपालसहित भारतका विभिन्न क्षेत्रको समेत ध्यान तान्ने गरेको छ। सप्तकोशीमा तमोर अरूढ़ सुनकोशी दूधकोशी तामाकोशी भोटेकोशी र इन्द्रावती नदीको पानी मिसिन्छ। वर्षायाममा पानीले भरिने सप्तकोशी सुखाई समयमा भने धेरै स्थानमा बालुवाले भरिएको देखिन्छ। नेपाल धितोपत्र बोर्डले शेयर बजार गर्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी गरेको छ। अर्थ समितिको बैठकमा बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ़दा मात्रै नभई घट्दा पनि लगानीकर्ताले अवसर पाउने व्यवस्था गर्न यस्तो प्रणाली ल्याउन लागि जानकारी दिनुभएको हो। उहाँले कुनै पनि देशको पूँजी बजार सधैँ बढ़िरहन नसक्ने भन्दै बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाव आउने गरेको बताउनुभयो। बोर्डको काम बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष वातावरण बनाउनु रहेको उहाँको भनाइ छ। सर्ट सेलिङ प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले शेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। पछि मूल्य घटेपछि त्यही शेयर खरिद गरेर फिर्ता गर्दा मूल्य अन्तरबाट नाफा लिन सकिने व्यवस्था हुनेछ। अध्यक्ष भट्टले पूँजी बजार सुधारका लागि बोर्डले नेपालको पूँजी बजार विकास मार्गचित्र 2083 सार्वजनिक गरेको जानकारी दिँदै बजारका समस्या समाधान गर्ने गरी काम भइरहेको बताउनुभयो। अमेरिकी सेनाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी पक्षका अनुसार यी आक्रमणहरूले हर्मुज जलमार्ग हुँदै आवत जावत गर्ने व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमता कमजोर पार्ने उद्देश्य राखेका छन्। यसअघि कुवेत र बहरानले आफ्नो हवाई प्रतिरक्षा प्रणाली मार्फत अमेरिकी सैन्य अखडालाई लक्षित गरी प्रहार गरिएका इरानी क्षेप्यास्त्रलाई सफलतापूर्वक अवरोध गरी नष्ट गरेको बताएका छन्। थप बीबीसी संवाददाता
2: Now the Iranians are also threatening to possibly extend their own attacks to other routes that are used for oil and gas shipping. And President Trump is threatening to possibly order attacks on civilian infrastructure like power plants and bridges if Iran doesn't do a deal, which could be considered a war crime. But so far, he has not made a decision to resume all-out war, but he hasn't found a way to end it either.
0: इङ्ल्याण्डमाथि जित निकाल्दै साबेक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 को फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको दोस्रो सेमी फाइनलमा अर्जेन्टिनाले इङ्ल्याण्डलाई 2-1 पराजित गरेको हो। एक गोलले पछि परेको अवस्था उल्टाउँदै अर्जेन्टिनाले अन्तिम समयमा 2 लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ। इङ्ल्याण्डका एन्थोनी गोर्डनले 55 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो, तर 85 मिनटमा कप्तान लियोनल मेसीको पासमा

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

केदारनाथको शिर जोलेश्वरमा 38 दिनसम्म चल्ने श्रावणी मेला भोलिबाट शुरू हुँदैछ। यो वर्ष मेलामा करिब 50 लाख स्वदेशी तथा भारतीय भक्तजन आउने अनुमान गरिएको छ। डोलेश्वर मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेलाको तयारी पूरा भएको जानकारी दिनुभएको छ। मेला अवधिभर 60 हजार भन्दा बढी भारतीय पर्यटक मात्रै आउने र भेटी संकलन 1 करोड़ भन्दा बढी हुने अनुमान गरिएको अध्यक्ष बस्नेतको भनाइ छ। मेला व्यवस्थापनका लागि 14 वटा उपसमिति गठन गरिएको छ। भक्तजनको स्वास्थ्य परीक्षणका लागि नेपाली सेना र नगर अस्पताल सहितका निकायसँग समन्वय गरिएको छ। इलामको दक्षिणी भेग माई नगरपालिकादेखि पश्चिमी भेग मागसेबुङ लारुम्बा जोड्ने रुखुवा खोलामा पक्की पुल बनेको छ। संघीय सरकार अन्तर्गत पुल सेक्टर धरानको 30 करोड़ 64 लाख लागतमा पक्की पुलको निर्माण सकिएको आयोजना प्रमुख इन्जिनियर आशिष थापा मगरले जानकारी दिनुभयो। 2083 असार 30 गतिभित्र सक्ने गरी शान्ति निर्माण सेवासँग 2079 पुस 30 गते सम्झौता भएको थियो। 200 मिटर लम्बाई र 11 मिटर चौडाइको पक्की पुल बनेसँगै स्थानीयलाई यात्रा गर्न सहज र सुरक्षित भएको छ। प्युठानमा पार्किङमा राखिएको ट्र्याक्टर आफै घुट्दा एक बालकको ज्यान गएको छ, अर्का एक घाइते भएका छन्। प्युठानको 9 बहिनी गाउँपालिका 5 जाम्रीमा रोकी राखेको ट्र्याक्टरमा खेलिरहेका बेला 81 ट्र्याक्टर ब्याक भई करिब 400 मिटर तल खस्ता 7 वर्षीय कुण्डन घरतीको ज्यान गएको हो। घाइते 7 वर्षीय पारस बुढाको बुटोल ल्याएर उपचार थालिएको छ। ट्र्याक्टर चालक 9 बहिनी गाउँपालिकाका विकास परियार र ट्र्याक्टरका मालिकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। पहिरोले काली गण्डकी करिडोरको बागलुङ खण्ड गै रातीदेखि अवरूद्ध भएको छ। जैमिनी नगरपालिका 8 बेल बगर करिडोरमा माथिबाट पहिरो खस्ता सड़क अवरूद्ध भएको हो। सड़क खुलाउन काली गण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर तात्वीले जानकारी दिनुभएको छ। सड़क अवरूद्ध भएपछि बागलुङको दक्षिणी भेग सड़क सञ्जालबाट विच्छेद भएको छ भने बुटोलतर्फका सवारी साधन बेल बगर रोकिएका छन्। वर्षात शुरू भएसँगै सप्तकोशीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका 56 वटा ढोका मध्ये 21 वटा ढोका खोलिएको छ। हिजो अबेर कोशी ब्यारेजमा पानीको बहाव 1,63,230 क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो। पानीको बहाव 1,50,000 क्युसेक भन्दा माथि पुगेपछि जोखिमको संकेत स्वरूप रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। सुक्खा मौसममा शान्त देखिने सप्तकोशी वर्षायाम शुरू भएसँगै उग्र रूप लिने भएकाले यस नदीले नेपाल सहित भारतका विभिन्न क्षेत्रको समेत ध्यान तान्ने गरेको छ। सप्तकोशीमा तमोर, अरूढ़, सुनकोशी, दुधकोशी, तामाकोशी, भोटेकोशी र इन्द्रावती नदीको पानी मिसिन्छ। वर्षायाममा पानीले भरिने सप्तकोशी सुक्खा समयमा भने धेरै स्थानमा बालुवाले भरिएको देखिन्छ। अर्जेन्टिनालाई विश्वकपबाट बाहिर गर्नुपर्ने मागसहित इन्टरनेटमा एउटा अभियान चलाइएको छ। अर्जेन्टिना आउट .org नामक वेबसाइटमा राखिएको अभियानमा लाखौं मानिसले हस्ताक्षर गरेका छन्। अभियानमा फिफा र रेफियोले अर्जेन्टिना तथा कप्तान लियोनेल मेसी प्रति पक्षपात गरेको आरोप लगाइएको छ। भीएआरको प्रयोग, पेनाल्टी निर्णय र खेल सञ्चालनमा अर्जेन्टिनाले फाइदा पाएको दावी गरिएको छ। अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले भने यस्ता आरोपलाई आधारहीन भन्नुभएको छ। आधुनिक प्रविधि र भीएआरका कारण खेलमा कसैलाई विशेष फाइदा दिन सम्भव नभएको उहाँको भनाइ छ। यसअघि इजिप्ट विरूद्धको अन्तिम 16 को खेलमा पनि अर्जेन्टिनाको जीतमाथि प्रश्न उठेको थियो। अमेरिकी सेनाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी पक्षका अनुसार यी आक्रमणहरूले हर्मुज जलमार्ग हुँदै आवाज जावत गर्ने व्यावसायिक जहाजहरूमाथि आक्रमण गरी इरानको क्षमता कमजोर पार्ने उद्देश्य राखेका छन्। यसअघि कुवेत र बहराइनले आफ्नो हवाई प्रतिरक्षा प्रणाली मार्फत अमेरिकी सैन्य खडालाई लक्षित गरी प्रहार गरिएका इरानी क्षेपास्त्रलाई सफलतापूर्वक अवरोध गरी नष्ट गरेको बताएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: BFBS गोरखा रेडियो
1: सैन्य समुदाय
0: अनि
1: स्मार्ट स्पिकर मा भन्नुहोस्
2: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो
1: हो।

0: स्याङ्जाको गल्याङ्छ पिँढी खोलामा गोठ फत्किँदा एकजनाको ज्यान गएको छ। वैँसीलाई कुडो पानी दिने क्रममा अचानक गोठ फत्किँदा पातिखर्क वन पालेका 65 वर्षीय धनबहादुर रेग्मीको मृत्यु भएको ओडा अध्यक्ष दीप छिरिङ गुरुङले जानकारी दिनुभयो। गोठले पुरिदा चौपाया समेत मरेका छन्। विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब 80% ऋण पाइने भएको छ। राष्ट्र बैंकले यात्रुवाहक ठूला विद्युतीय सवारी साधनका लागि ऋणको सीमा बढ़ाएको हो। हालसम्म सबै प्रकारका सवारी साधन खरिद गर्न 60% मात्रै ऋण दिने व्यवस्था थियो। यसको अर्थ कुनै व्यक्तिले 1 करोड़ पर्ने विद्युतीय सवारी किन्न शुरूमा 20 लाख रूपियाँ भए पुग्ने भएको छ। हाल साना विद्युतीय सवारीको पहुँच धेरै भए पनि ठूला सार्वजनिक सवारी साधन अझै पर्याप्त रूपमा विद्युतीय बन्न सकेका छैनन्। स्वास्थ्य मन्त्रालयले स्वीकृत विदा नलिई लगातार 60 दिनभन्दा बढ़ी कार्यालय नआएका 23 जना कर्मचारीसँग स्पष्टीकरण सोधेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा ऐन 2053 दफा 74 उपदफा 1 को खण्ड ज बमोजिम विदा स्वीकृत नगराई अनुपस्थित रहेका कर्मचारीहरूलाई सेवाबाट हटाउन सकिने बताएको छ। मन्त्रालयले 15 दिनभित्र आधिकारिक सफाई पेश गर्न निर्देशन दिएको हो। यसमा वीर अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल महाराजगंज र आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत कर्मचारीहरू रहेका छन्। अनुपस्थित हुनेहरूमा 9 तहका रेडियोलोजिस्ट, पेडियाट्रिक सर्जन तथा मेडिकल अधिकृतहरू, नर्सिङ अधिकृत, अस्पताल नर्सिङ निरीक्षक, मेडिकल ल्याब टेक्नोलोजिस्ट तथा स्टाफ नर्सहरू रहेका छन्। प्युठारमा पार्किङमा राखिएको ट्र्याक्टर आफै गुड्दा एक बालकको ज्यान गएको छ, अर्का एक घाइते भएका छन्। प्युठानको 9 बहिनी गाउँपालिका 5 जाम्रीमा रोकिराखेको ट्र्याक्टरमा खेलिरहेका बेला 81 ट्र्याक्टर ब्याक भई करिब 400 मिटर तल खस्दा 7 वर्षीय कुण्डन घरतीको ज्यान गएको हो। घाइते 7 वर्षीय पारस बुढाको बुटोल ल्याएर उपचार थालिएको छ। ट्र्याक्टर चालक 9 बहिनी गाउँपालिकाका विकास परियार र ट्र्याक्टरका मालिकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ। नेपाल र भारतबीच विद्युत आयात निर्यात क्षमता विस्तारसहित 5 बुँदे सहमति भएको छ। पोखरामा बसेको नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको बैठकले अन्तर्देशीय प्रसारण लाइन निर्माण र ऊर्जा पूर्वाधार विस्तारका विषयमा सहमति गरेको हो।
1: बैठकले ढल्केबर मुजफ्फरपुर र प्रस्तावित ढल्केबर सीतामढी 400 किमी प्रसारण लाइन मार्फत विद्युत आदान प्रदान क्षमता बढ़ाउने निर्णय गरेको छ। अब भारतबाट नेपालले आयात गर्न सक्ने विद्युत क्षमता 1000 मेगावाट बढ़ाएर 1400 मेगावाट र नेपालबाट भारत निर्यात गर्न सक्ने क्षमता 1100 मेगावाटबाट बढ़ाएर 1650 मेगावाट पुर्याइने भएको छ। बैठकले चमेलिया जौलजीवी 220 किमी अन्तर्देशीय प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गर्दै सन् 2028 निर्माण सक्ने लक्ष्य तय गरेको छ। यस्तै इनरुवा न्यू पूर्णिया र दोधरा न्यू लम्की बरेली 400 किमी प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना प्रक्रिया अघि बढ़ाउने सहमति भएको छ। निजगढ 400 किमी प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरिएको छ। ऊर्जा मन्त्रालयका अनुसार नेपाल र भारत बीच विद्युत व्यापार, प्रसारण पूर्वाधार र दीर्घकालीन ऊर्जा सहकार्य विस्तारका लागि भएका सहमतिलाई छिट्टै कार्यान्वयनमा लैजाने गरी तयारी गरिरहेको छ।
0: कर्णाली र सुदूरपश्चिम सरकारमा आएको हलचलसँगै अब सबै प्रदेशमा कांग्रेस एमालेको गठबन्धन तोडिने सम्भावना बढ़ेको छ। नेताहरूले मुख नखोले पनि भित्रभित्रै अरू समीकरणको कसरत पनि हुन थालेको छ। नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी:
2: नेपाली कांग्रेस र एमालेको सहकार्य प्रदेशमा अब टुटेको हो।
3: अब टुटेकै भन्न त भनिहाल्ने बेला भएको छैन, तर नियमित परिस्थिति जस्तैको परिस्थितिमा केही क्रम भङ्गता भएको स्थिति चाहिँ हो।
2: टुटिहाल्यो भनेर भन्ने समय कुर्न चाहिँ कति बाँकी छ? अब
3: अहिले उहाँहरूले पनि टुटिसकेको घोषणा गर्नु भएको छैन, हामीले पनि गरिसकेका छैनौ। हाम्रा बीचमा अहिले पनि संवाद जारी छ, किनकि अहिले पुराना दलहरू प्रतिको जुन सत्ता मोहको जुन एउटा आरोप लागेको छ, त्यसैले हामी चाहन्छौ यी सबै कुराहरूबाट हामी बचेरै अगाडि बढ्नुपर्ने वर्तमान परिस्थितिमा हामी सत्ता गठबन्धनमा चाहिँ कुनै एउटा मन्त्री पदकै निम्ति या मुख्यमन्त्रीकै निम्ति चाहिँ विगतमा जस्तै अभ्यासहरू नहोस् भन्ने कुरामा हामी सचेत छौँ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: स्याङ्जाको गल्याङ पिडी खोलामा गोठ फत्किँदा एकजनाको ज्यान गएको छ। भैँसीलाई कुडोपानी दिने क्रममा अचानक गोठ फत्किँदा पातिखर्क वन पालेका 65 वर्षीय धनबहादुर रेशमीको मृत्यु भएको वडा अध्यक्ष दीप छिरिङ गुरुङले जानकारी दिनुभयो। कर्णाली र सुदूरपश्चिम सरकारमा आएको हलचलसँगै अब सबै प्रदेशमा कांग्रेस एमालेको गठबन्धन तोडिने सम्भावना बढ़ेको छ। नेताहरूले मुख नखुले पनि भित्रभित्रै अरू समीकरणको कसरत पनि हुन थालेको छ। नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी:
1: नेपाली कांग्रेस र एमालेको सहकार्य प्रदेशमा अब टुटेको हो।
2: अब टुटेकै भन्न त भनिहाल्ने बेला भएको छैन, तर नियमित परिस्थिति जस्तैको परिस्थितिमा केही क्रम भङ्गता भएको स्थिति चाहिँ हो।
1: टुटिहाल्यो भनेर भन्ने समय कुर्न चाहिँ कति बाँकी छ? अब
2: अहिले उहाँहरूले पनि टुटिसकेको घोषणा गर्नु भएको छैन, हामीले पनि गरिसकेका छैनौँ। हाम्रा बीचमा अहिले पनि संवाद जारी छ, किनकि अहिले पुराना दलहरूप्रतिको जुन सत्ता मोहको जुन एउटा आरोप लागेको छ, त्यसैले हामी चाहन्छौँ यी सबै कुराहरूबाट हामी बचेरै अगाडि बढ्नुपर्ने वर्तमान परिस्थितिमा हामी सत्ता गठबन्धनमा चाहिँ कुनै एउटा मन्त्री पदकै निम्ति या मुख्यमन्त्रीकै निम्ति चाहिँ यस विगतमा जस्तै अभ्यासहरू नहोस् भन्ने कुरामा हामी सचेत छौँ। त्यसैले गर्दाखेरि अन्तिम समयसम्म पनि हामी हाम्रो यो दुई दल बीचको सहकार्यलाई निरन्तरता दिन चाहन्छौँ। तर नेपाली कङ्ग्रेसले मात्रै चाहेर यो एकपक्षीय रूपले निरन्तरता हुन सक्दैन। यसको बीचमा न्यूनतम रूपमा हाम्रा बीचमा विगतमा भएका सम्झौताहरू समझदारीहरू प्रति इमान्दार भयो भने त त्यसमा कुनै अप्ठ्यारो परिस्थिति हुने थिएन।
1: भनेको एमाले तोड्यो भने मात्रै कांग्रेसले तोड्ने हो?
2: अब एमाले तोड्यो भने या भन्नाले ऊ इमान्दार हुनु पर्यो। हामी चाहन्छौ हाम्रो सहयात्री दल अहिलेको कठिन परिस्थितिमा ऊ पनि गुज्रिरहेको छ, नेपाली कङ्ग्रेस पनि गुज्रिरहेको स्थितिमा विगतमा हामीबाट जे अभ्यासहरू भयो सत्ता टिकाउने नाममा त्यस्ता प्रवृत्तिहरू अब हामी कसैबाट दोहोरिनु हुँदैन। खास गरिकन नेपाली कङ्ग्रेस अब त्यो प्रवृत्तिबाट लाचारी भएर सरकारमा बसिराख्ने मनस्थितिमा छैन।
1: अनि ल त्यसो भए यसो भए भनिदिनु नि त, सुदूरपश्चिममा तपाईँहरूले बर्खास्त गरिदिनु भयो एमालेकालाई, यतापट्टि कर्णालीमा राजीनामा दिन लगाउनु भयो, न्यू खोजिया तपाईँहरूले कि एमाले?
2: यो परिस्थितिको सिर्जना कसले गर्यो? सुदूरपश्चिमको मुख्यमन्त्रीजीले बर्खास्त गर्ने परिस्थितिको निर्माण कङ्ग्रेसले गर्यो कि बजेटलाई पास नगरेर उहाँले के सन्देश प्रवाह गरिराख्नु भएको थियो?
1: अनि
2: अहिले पनि हामी त्यो विगतमा जस्तै हामीबाट भएका ती भूलहरू हामी निरन्तर रूपमा दोहोर्याउन चाहन्छौँ। सत्तामा टिकिराख्नका निम्ति जस्तो सुकै खेल खेल्न हामी अहिले पनि तयार छौँ भन्ने उहाँहरूले त्यो सन्देश प्रवाह गर्न खोजेको कुरा हामीलाई चित्त बुझेन। त्यसैले यो कार्य हामीबाट अब हुन सक्दैन नेपाली कङ्ग्रेसबाट।
1: अनि बजेट ल्याउँदाखेरि आफ्नो खुसी आफ्नो हितको लागि मात्रै लिएर आउनु, एमाले मिलाम भनेर भन्दाखेरि नमान्ने, अनि अहिले फेरि दोष चाहिँ एमालेलाई नै थुपार दिने?
2: अब बाहिर तपाईँले भने जस्तै एउटा बुझाइ बन्यो होला, तर अहिले सुदूरपश्चिममा सबभन्दा धेरै बजेट भएको विकासे बजेट भएको मन्त्रालय उहाँहरूसँगै छ, र मेरो अनुकूल काम गर्न पाएन भन्ने कुरा बाहिर चाहिँ हाउगुजी फैलाउन पाइन्छ।
1: सत्ता टिकाउने नाममा सत्ताको मोहको कुरा यहाँले जुन गर्नु भएको थियो, एमालेसँगको सहकार्य प्रदेशहरूमा यदि टुट्यो भनेदेखि नेकपासँग मिलेर सरकारमा जान्छ कि जाँदैन नेपाली कांग्रेस, त्यति चाहिँ भनिदिनु अहिलेको शब्द पनि सम्झिएर।
2: हामी सत्ता मोह हामी त्यागिसकेका छौँ, हामी सत्तामा बसेर सबै कुराको प्राप्ति यसले तत्काल गर्न सकिन्छ भन्ने कुरा हामी देखिरहेका छैनौँ। तथापि संविधान बमोजिम प्रदेश सरकारहरू आफ्नो पूर्ण कार्यकाल टिक्नुपर्ने आजको आवश्यकता हो, र विगतमा हामी अप्ठ्यारो परिस्थितिमा सहकार्य गरेका दलहरू पनि हौ, त्यो नाताले पनि हामी यो सम्बन्धलाई कहीँ कतैबाट हाम्रो कारणले तिक्तता पैदा नहोस् भन्ने कुरामा हामी सचेत छौँ।
0: नेपाल धितोपत्र बोर्डले बजार घट्दा पनि नाफा बुग्न सकिने मानिएको सर्ट सेलिङको व्यवस्था गर्न लागेको जनाएको छ। अर्थ समितिको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल भट्टले बजार घटे पनि नाफा निश्चित गर्ने संयन्त्र 3 महिनाभित्र ल्याउने बताउनु भएको हो।
3: हामी के गर्दैछौँ भने अब बजारलाई यो एउटा अर्को उपकरण जो यो अहिले बजेटमा पनि आइसकेको छ र हामीले यहाँ मजासँग लेखेका छौँ र छिट्टै कार्यान्वयन योग्य हुने गरी सर्ट सेलिङ भन्ने एउटा उपकरण हामीले इन्ट्रोड्युस गर्दैछौँ, जसमा के हुँदैछ कि बजार कुनै इन्भेस्टरले आफूले बजार घट्ने एक्सपेक्टेसन गर्यो भने यो उपकरण प्रयोग गर्छ। उसले अहिले बजारमा सेयर बरो गरेर बेचिदिन्छ, अरूसँग लिएर तपाईँको उधारोमा लिएर ऋण लिएर भने जस्तो बरोइङ गर्छ, सेयर बेचिदिन्छ अहिलेको।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गैरातीदेखि अवरुद्ध भएको छ। जैमिनी नगरपालिका 8 बेलबगर करिडोरमा माथिबाट पहिरो खस्दा सड़क अवरुद्ध भएको हो। सड़क खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभएको छ। सड़क अवरुद्ध भएपछि बागलुङको दक्षिणी फेक सड़क सञ्जालबाट विच्छेद भएको छ भने बुटोलतर्फका सवारी साधन बेलबगरमै रोकिएका छन्। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 कुलेखानी ड्याम नजिक सिम खोलाले बगाएका स्कूटर चालक मृत फेला परेका छन्। स्कूटर भेटेको एक दिनपछि चालकको शव घटनास्थलबाट 200 मिटर तल खोलाको बगरमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। असार 29 गते अपरान्ह 3 बजे सिम खोलामा आएको आकस्मिक बाढ़ीले स्कूटर सहित चालकलाई बगाएको थियो। स्याङ्जाको गल्याङ्छ पीडी खोलामा गोठ भत्किँदा एकजनाको ज्यान गएको छ। भैँसीलाई कुडो पानी दिने क्रममा अचानक गोठ भत्किँदा पाती खर्क वन पालेका 65 वर्षीय धनबहादुर रेशमीको मृत्यु भएको ओडा अध्यक्ष दीप छिरिङ गुरूङले जानकारी दिनुभयो। गोठले पुरिँदा पशु चौपाया समेत मरेका छन्। पूर्वी नवलपरासीमा 80% रोपाइ सकिएको छ। धान खेती हुने 18,500 हेक्टर मध्ये 14,800 हेक्टरमा रोपाई सकिएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ। कार्यालयका सूचना अधिकारी संजय ढकालले गैडाकोट देवचुली कावासोती र मध्यविन्दु नगरपालिका तथा होप्सेकोट गाउँपालिकाका अधिकांश क्षेत्रमा रोपाई अन्तिम चरणमा पुगेको बताउनु भएको छ। विनयी त्रिवेणी बुलिङटार र बौद्धिकाली गाउँपालिकाका केही ठाउँमा रोपाई भइरहेको छ। कृषि ज्ञान केन्द्रका अनुसार नवलपरासी वृद्धघाट सुस्तापूर्वको 61,300 हेक्टर खेतीयोग्य जमिन मध्ये करिब 55% मात्र सिंचाई सुविधा पुगेको छ। केदारनाथको शिर डोलेश्वरमा 38 दिनसम्म चल्ने श्रावणी मेला भोलिबाट शुरू हुँदैछ। यो वर्ष मेलामा करिब 50 लाख स्वदेशी तथा भारतीय भक्तजन आउने अनुमान गरिएको छ। डोलेश्वर मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेलाको तयारी पूरा भएको जानकारी दिनुभएको छ। मेला अवधिभर 60,000 भन्दा बढ़ी भारतीय पर्यटक आउने र बेटी संकलन 1 करोड़ भन्दा बढ़ी हुने अनुमान गरिएको अध्यक्ष बस्नेतको भनाइ छ। मेला व्यवस्थापनका लागि 14 उपसमिति गठन गरिएको छ। भक्तजनको स्वास्थ्य परीक्षणका लागि नेपाली सेना र नगर अस्पताल सहितका निकायसँग समन्वय गरिएको छ। इलामको दक्षिणी भेग माई नगरपालिकादेखि पश्चिमी भेग माङसेबुङ लारुम्बा जोड्ने रिखुवा खोलामा पक्की पुल बनेको छ। पुल सेक्टर धरानको 30,64,00,000 लागतमा पक्की पुलको निर्माण सकिएको आयोजना प्रमुख इन्जिनियर आशिष थापा मगरले जानकारी दिनुभएको हो। 2083 असार 30 गतिभित्र सक्रिय गरी शान्ति निर्माण सेवासँग 2079 पुस 30 गते सम्झौता भएको थियो। 200 मिटर लम्बाई र 11 मिटर चौडाईको पक्की पुल बनेसँगै स्थानीयलाई यात्रा गर्न सहज भएको छ। आज मुलुकका 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङ 5 थर इलाम 13 थुम सङ्खुवासभा सोलुखुम्बु भोजपुर खोटाङ उदयपुर ओखलडुङ्गा सिन्धुली दुलखा रामेछाप सिन्धुपाल्चोकमा बाढ़ीको जोखिम रहेको छ। यस्तै काभ्रे मकवानपुर काठमाडौँ भक्तपुर ललितपुर धादिङ नुवाकोट र सुवा गोर्खा लमजुङ कास्की स्याङ्जा चितौन नवलपरासी पूर्व नवलपरासी पश्चिम रूपन्देही पाल्पा बाँके र बर्दिया जिल्लामा रहेका साना नदी तथा खोलामा आकस्मिक बाढ़ीको जोखिम छ। अहिले कोशी नारायणी बागमती कर्णाली महाकाली लगायतका प्रमुख नदी र तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि वर्षाले साना तथा नदी खोलामा बहाव बढ्न सक्ने भएकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै भोलि र पर्सि पनि सबै प्रदेशका नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनार र तटीय क्षेत्र तथा पहाड़ी भेगका बासिन्दालाई आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफू मातहतका कार्यालय विभाग र अस्पताल प्रतिष्ठानका करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ।
1: मन्त्रालयले आज परिपत्र जारी गर्दै फरार भर्ना प्रक्रियालाई व्यवस्थित पारदर्शी र नियम संगत बनाउन निर्देशन दिएको हो।
2: नमस्कार।

0: जेएनजी अभियन्ता माजिद अन्सारीले आफूमाथिको प्रहरी दमन विरूद्धको कानूनी लड़ाई लड्ने बताउनु भएको छ। कीर्तिपुर होल्डिङ सेन्टरमा वादी प्रभावित सुकुम्बासीलाई भेट्न जाँदा अन्सारीलाई प्रहरी लछार पछार र कुटपीट सहित प्रहरीले पक्राउ गरेको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि विज्ञप्ति जारी गर्दै अन्सारीले आफूलाई गैर कानूनी रूपमा बन्दी बनाएर चरम शारीरिक र मानसिक यातना दिएको भन्दै कानूनी लड़ाई लड्ने बताउनु भएको हो। कीर्तिपुरमा बाढ़ी पीड़ितको सेवामा खटीका बेला एकजना गैर निर्वाचित व्यक्तिको आदेशमा प्रहरीले आफू सहितका साथीलाई घेरा हालेर कुटपीट गरेको अन्सारीले जानकारी दिनुभएको छ। क्यामेराले नदेख्ने ठाउँमा लगेर 10-12 जना प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा आफू गम्भीर घाइते भएको पनि उहाँको भनाइ छ। अन्सारीले 3-4 दिनसम्म प्रहरी निगरानीमा राखेर आफूलाई मानसिक दबाव दिएको आरोप लगाउनु भएको छ। यातायात व्यवस्था कार्यालयले 3 महिनामा 90,000 थान सवारी चालक अनुमति पत्र वितरण गरेको छ। यसबाट 19,82,00,000 राजस्व उठेको छ। यो अवधिमा 2,38,000 लाइसेन्स छापिएकामा 90,000 सेवाग्राहीलाई प्रदान गरिएको कार्यालयका प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिनुभयो। हाल दैनिक 1,000 देखि 1,800 सेवाग्राहीलाई अनुमति पत्र प्रदान हुँदै आएको छ। विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब 80% ऋण पाइने भएको छ। राष्ट्र बैंकले यात्रुवाहक ठूला विद्युतीय सवारी साधनका लागि ऋणको सीमा बढ़ाएको हो। हालसम्म सबै प्रकारका सवारी साधन खरिद गर्न 60% मात्रै ऋण दिने व्यवस्था थियो। यसको अर्थ कुनै व्यक्तिले 1 करोड़ पर्ने विद्युतीय सवारी गाड़ी किन्न शुरूमा 20,00,000 रूपियाँ भए पुग्ने भएको छ। हाल साना विद्युतीय सवारीको पहुँच धेरै भए पनि ठूला सार्वजनिक सवारी साधन अझै पर्याप्त रूपमा विद्युतीय बन्न सकेका छैनन्। इलामको दक्षिणी भेग माई नगरपालिकादेखि पश्चिमी भेग माङसेबुङ लारुम्बा जोड्ने रिखुवा खोलामा पक्की पुल बनेको छ। संघीय सरकार अन्तर्गत पुल सेक्टर धरानको 30,64,00,000 लागतमा निर्माण सकिएको आयोजना प्रमुख इन्जिनियर आशिष थापा मगरले जानकारी दिनुभयो। 2083 असार 30 गते भित्र सक्ने गरी शान्ति निर्माण सेवासँग 2079 पुस 30 गते सम्झौता भएको थियो। 200 मिटर लम्बाई र 11 मिटर चौडाईको पक्की पुल बनेसँगै स्थानीयलाई यात्रा गर्न सहज र सुरक्षित भएको छ। ड्रोन र विद्युतीय हतियारको दबदबा भएको युद्ध मैदानमा कसरी जित्ने गरी लड्ने भन्ने बारे बेलायती वायु सैनिकले क्यानाडामा तालिम लिइरहेका छन्। थप सीओ भन ह्यारिसबाट।
1: Exercise Rhino Biz is taking place at British Army Training Unit Suffield, Battus, to test the recce strike system of fighting. Recce strike is about getting ahead of the enemy by finding and destroying them before they can attack friendly forces. It brings together reconnaissance and strike platforms in an AI-enabled network able to identify and destroy targets faster and further away. Around 350 British and Canadian soldiers are taking part in the two-week exercise. The main unit is two-para, backed up by artillery, engineers, signallers and medics from 16 Air Assault Brigade. A Canadian heavy weapons company adds to the force's firepower. Soldiers are using drones to find the enemy and electronic warfare to track signals and jam GPS and radio communications. Once a target is found, it can be hit using attack drones, mortars, javelin anti-tank missiles or infantry assaults.
0: इङ्ल्याण्डका फुटबल प्रशिक्षक थमस टुहलले विश्वकपको सेमी फाइनलमा अर्जेन्टिनासँग पराजय भएको जिम्मा आफूले लिने बताउनु भएको छ। शुरूआती अग्रता बनाए पनि खेलको अन्तिम समयमा सम्हालिन नसक्दा 2-1 पराजित भएसँगै प्रशिक्षक टुहलको आलोचना भएको छ।
2: As soon as you lose, you get criticized. That's just what it is, and it makes no sense to engage in that and lose my head. I'm responsible for them. I took them, so I take the criticism. That's just the way it is.
0: अब इङ्ल्याण्डले तेस्रो स्थानका लागि आउँदो शनिबार फ्रान्सको सामना गर्नेछ। अर्जेन्टिना उपाधि रक्षाका लागि आइतबार स्पेनसँग भेट्नेछ। इङ्ल्याण्डलाई हराएपछि अर्जेन्टिनी खेलाड़ीले उत्ताउलो प्रदर्शन गरेका छन्। उनीहरूले फोकल्याण्ड आइल्याण्ड वासी अर्जेन्टिनी हुन् भन्ने लेखिएको ब्यानर बोकेपछि आलोचना भएको छ। स्काईका रफ ह्यारिसले उनीहरूमाथि फिफाको नियम तोडे बापत सजाय हुन सक्ने बताउनु भएको छ।
3: The Argentine players unfurled a banner saying Las Malvinas son Argentinas. So a banner saying the Malvinas, as they call the Falkland Islands, are Argentine. Now that is a direct breach of football regulations which bans political messaging.
0: अहिलेसम्मका खबर यति नै।

0: पर्साको पकाहा मैनपुर एकमा पर्ने धोरी सिधौलिया सीमावर्ती क्षेत्रमा धान रोपेक रहेका बेला चट्याङ पर्दा सातजना रोपार घाइते भएका छन्। आज बिहान चट्याङ पर्दा स्थानीय शान्ति देवी सहनी, कुस्मी देवी सहनी, राधिका देवी सहनी र रीता देवी सहनी सहित सातजना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये शान्ति देवीको स्थानीय अस्पतालमा उपचार भइरहेको र अरू छजनालाई भारत रक्सौलको डङ्कन अस्पताल लगिएको प्रहरीको भनाइ छ। प्रहरीले घाइतेमध्ये कुस्मी देवी सहनीको अवस्था गम्भीर छ भनेको छ। ठेक्का प्रणालीबाट कर्मचारी भर्ना गरेर करार, अस्थायी र ज्यालादारी कर्मचारी हटाउने योजनाबाट सरकार पछि हटेको छ। सरकारी योजना लागू नहुने भएपछि सिंहदरबार केन्द्रित करार कर्मचारीको आन्दोलन पनि रोकिएको छ। प्रधानमन्त्री सचिवालय र आन्दोलनरत करार कर्मचारी बीच हिजो सहमति भएपछि आन्दोलन रोकिएको सरकारी अस्थायी करार ज्यालादारी कर्मचारी संघ समितिका उपाध्यक्ष जितेन्द्र मिश्रले जानकारी दिनुभएको छ। मिश्रका अनुसार तत्काल आउटसोर्सिङ रोकिने, करार ज्यालादारी र अस्थायी कर्मचारीको जागिरलाई निरन्तरता दिने, उनीहरूलाई महँगी भत्ता र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सहमति पनि भएको छ। उनीहरूले सेवा छाड्न चाहे उपदान दिने तर 58 वर्ष पूरा गरेका कर्मचारीको भने जागिर निरन्तर नहुने सहमति पनि भएको छ। करार कर्मचारीसँग भएको सहमति भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। आफूहरूलाई साउन 1 जागिरबाट हटाउने तयारी भएको जानकारी पाएपछि अस्थायी, ज्यालादारी र करारका कर्मचारीले हिजो र अस्ति अर्थ मन्त्रालय घेराउ गरेका थिए। प्रधानमन्त्री कार्यालयले साउन 1 संघ, प्रदेश र स्थानीय तहका करार, जालादारी र अस्थायी कर्मचारी हटाएर ठेक्का प्रणालीबाट कर्मचारी राख्ने प्रस्ताव तयार गरेको थियो। हाल संघमा 12,000, प्रदेशमा 6,000 र स्थानीय तहमा 35,000 करारका कर्मचारी छन्। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले भारतका 4 विश्वविद्यालयबाट नेपाली विद्यार्थीले पाएको समकक्षता रद्द गरेको छ। केन्द्रले सूचना जारी गर्दै भारत मेघालयको सिएमजी र टेक्नो ग्लोबल युनिभर्सिटी, मणिपुरको साङ्घाई र झारखण्डको प्रज्ञान युनिभर्सिटीबाट प्राप्त उपाधिको समकक्षता पत्र रद्द गरिएको जानकारी दिएको हो। भारतका 4 विश्वविद्यालयबाट 114 विद्यार्थीले पाएको समकक्षता रद्द भएको छ। भारतका ती विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तह अध्ययन गरेका विद्यार्थीको समकक्षता रद्द गरिएको हो। समकक्षता रद्द गरिएका अधिकांश इन्जिनियरिङका विद्यार्थी छन्। केन्द्रले 4 विश्वविद्यालयबाट नेपाली विद्यार्थीले लिएको प्राप्त समकक्षताको छानबिन गरेको थियो। छानबिनका क्रममा उनीहरूको समकक्षता कायम गर्नुपर्ने आधार नदेखिएको केन्द्रले जनाएको छ। मकवानपुरको इन्द्र सरोवर 2 कुलेखानी ड्याम नजिकै सिम खोलाको बाढीमा स्कुटर सहित बेपत्ता भएका चालक मृत अवस्थामा फेला परेका छन्। असार 29 दिउँसोको बाढीले सर्लाही बागमती 1 महेश कुमार कार्कीलाई स्कुटर सहित बगाएपछि सुरक्षाकर्मीले खोजी गर्दा 3 शव फेला पारिएको प्रहरीले जनाएको छ। कार्कीको शव स्कुटर भेटिएको ठाउँभन्दा केही तल खोलाको किनारमा बालुवा र लेदोमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जेन्जी अभियन्ता माजिद अन्सारीले आफूमाथिको प्रहरी दमन विरुद्ध कानूनी लडाईँ लड्ने बताउनु भएको छ। किर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीलाई भेट्न जाँदा अन्सारीलाई प्रहरीले लछार पछार कुटपिटसहित पक्राउ गरेको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि विज्ञप्ति जारी गर्दै अन्सारीले आफूलाई गैर कानूनी रूपमा बन्दी बनाएर चरम शारीरिक र मानसिक यातना दिएको भन्दै कानूनी लडाईँ लड्ने बताउनु भएको हो। किर्तिपुरमा बाढी पीडितको सेवामा खटिएका बेला 1 गैर निर्वाचित व्यक्तिको आदेशमा प्रहरीले आफू सहितका साथीलाई घेरा हालेर कुटपिट गरेको अन्सारीको भनाइ छ। क्यामेराले नदेख्ने ठाउँमा लगेर 10-12 प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा आफू गम्भीर घाइते भएको पनि उहाँले बताउनु भएको छ। अन्सारीले 3-4 प्रहरी निगरानीमा राखेर आफूलाई मानसिक दबाव दिएको आरोप समेत लगाउनु भएको छ। इङ्ल्यान्डका फुटबल प्रशिक्षक थमस टुहलले विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग पराजय भएको जिम्मा आफूले लिने बताउनु भएको छ। सुरुवाती अग्रता बनाए पनि खेलको अन्तिम समय सम्हालिन नसक्दा 2-1 पराजित भएसँगै प्रशिक्षक टुहलको आलोचना भएको छ।
1: As soon as you lose, you get criticized. That's just what it is, and it makes no sense to engage in that and lose my head. I'm responsible for them. I took them, so I take the criticism. That's just the way it is.
0: अब इङ्ल्यान्डले तेस्रो स्थानका लागि आउँदो शनिबार फ्रान्सको सामना गर्नेछ। अर्जेन्टिना उपाधि रक्षाका लागि आइतबार स्पेनसँग भिड्नेछ। इङ्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले उत्ताउलो प्रदर्शन गरेका छन्। उनीहरूले फोकल्यान्ड आइल्यान्डवासी अर्जेन्टिनी हुन् भन्ने लेखिएको ब्यानर बोकेपछि आलोचना भएको छ। स्काईका रब ह्यारिसले उनीहरूमाथि फिफाको नियम तोडे बापत सजाय हुन सक्ने बताउनु भएको छ।
2: The Argentine players unfurled a banner saying, "Las Malvinas son Argentina." So
0: जिनले सन् 1833 मा बेलायतले गैर कानुनी रूपमा फोकल्यान्ड कब्जा गरेको आरोप लगाउँदै आएको छ।
3: अवस्था खबर यति नै। नमस्कार।

0: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारीको स्पष्ट सम्भावना नभएका सिपमूलक तालिम सञ्चालन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री यादवले तालिम कार्यक्रमलाई श्रम बजारको आवश्यकता र उत्पादनशील रोजगारीसँग प्रत्यक्ष रूपमा जोड्नुपर्नेमा जोड़ दिनुभएको छ। सिंहदरबारमा मन्त्रालयमा उद्योगी तथा व्यवसायीहरूसँग भएको छलफलमा उहाँले श्रम मन्त्रालयबाट सञ्चालन हुने तालिमहरू प्रशिक्षार्थीलाई रोजगारीमा जोड्ने उद्देश्यका साथ सञ्चालन हुनुपर्ने बताउनुभयो। शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको मुख्य जिम्मेवारी शिक्षा र प्राविधिक प्रशिक्षण प्रदान गर्नुभए पनि श्रम मन्त्रालय अन्तर्गतका तालिम कार्यक्रमको प्राथमिक लक्ष्य रोजगारी सिर्जना र श्रम बजारको माग अनुसार दक्ष जनशक्ति उत्पादन रहेको मन्त्री यादवको भनाई छ। विगतमा लागू गरिएका कार्यविधिमा निजी क्षेत्र तथा तालिम लिने व्यक्तिहरूको पर्याप्त सहभागिता र अपनत्व नहुँदा बजेट कार्यान्वयनमा चुनौती देखिएको मन्त्री यादवको भनाई छ। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले भारतका चारवटा विश्वविद्यालयबाट नेपाली विद्यार्थीले पाएको समकक्षता रद्द गरेको छ। केन्द्रले सूचना जारी गर्दै भारत मेघालयको सीएमजी र टेक्नो ग्लोबल युनिभर्सिटी, मणिपुरको सांघाई र झारखण्डको प्रज्ञान युनिभर्सिटीबाट प्राप्त उपाधिको समकक्षता पत्र रद्द गरिएको जानकारी दिएको हो। भारतका चारवटै विश्वविद्यालयबाट 114 जना विद्यार्थीले पाएको समकक्षता रद्द भएको छ। भारतका यी विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तह अध्ययन गरेका विद्यार्थीको समकक्षता रद्द गरिएको हो। समकक्षा रद्द गरिएका अधिकांश इन्जिनियरिङका विद्यार्थी छन्। केन्द्रले चारै विश्वविद्यालयबाट नेपाली विद्यार्थीले लिएको प्राप्त समकक्षताको छानबिन गरेको थियो। जेएनजी अभियन्ता माजिद अन्सारीले आफू माथिको प्रहरी दमन विरूद्ध कानूनी लडाई लड्ने बताउनु भएको छ। किर्तिपुर होल्डिङ सेन्टरमा बाढ़ी प्रभावित सुकुम्बासीलाई भेट्न जाँदा अन्सारीलाई प्रहरीले लछार पछार र कुटपिट सहित पक्राउ गरेको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि विज्ञप्ति जारी गर्दै अन्सारीले आफूलाई गैर कानूनी रूपमा बन्दी बनाएर चरम शारीरिक र मानसिक यातना दिइएको भन्दै कानूनी लडाई लड्ने बताउनु भएको हो। किर्तिपुरमा बाढ़ी पीड़ितको सेवामा खटिएका बेला एकजना गैर निर्वासित व्यक्तिको आदेशमा प्रहरीले आफू सहितका साथी घेरा हालेर कुटपिट गरेको अन्सारीको भनाइ छ। क्यामेराले नदेख्ने ठाउँमा लगेर 10-12 जना प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा आफू गम्भीर घाइते भएको उहाँले बताउनु भएको छ। अन्सारीले 3-4 दिनसम्म प्रहरी निगरानीमा राखेर आफूलाई मानसिक दबाव दिइएको आरोप समेत लगाउनु भएको छ। पर्साको पकहा मैनपुर एकमा पर्ने दोरे सितौलिया सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा 7 जना रोपाहार घाइते भएका छन्। आज बिहान चट्याङ पर्दा स्थानीय शान्ति देवी सहनी, कुस्मी देवी सहनी, राधिका देवी सहनी सहित 7 जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये शान्ति देवीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। अरू 6 जनालाई भारत रक्सलको डंकन अस्पताल लगिएको प्रहरीले बताएको छ। प्रहरीले घाइतेमध्ये कुस्मी देवी सहनीको अवस्था गम्भीर रहेको जनाएको छ। इङ्ल्याण्डका फुटबल प्रशिक्षक थोमस टुहलले विश्वकपको सेमी फाइनलमा अर्जेन्टिनासँग पराजित भएको जिम्मा आफूले लिने बताउनु भएको छ। शुरूआती अग्रता बनाए पनि खेलको अन्तिम समयमा सम्हालिन नसक्दा 2-1 पराजित भएसँगै प्रशिक्षक टुहलको आलोचना भएको छ। अब इङ्ल्याण्डले तेस्रो स्थानका लागि आउँदो शनिबार फ्रान्सको सामना गर्नेछ। अर्जेन्टिना उपाधि रक्षाका लागि आइतबार स्पेनसँग भिड्नेछ। इङ्ल्याण्डलाई हराएपछि अर्जेन्टिनी खेलाड़ीले उत्ताउलो प्रदर्शन गरेका छन्। उनीहरूले फोकल्याण्ड थाइल्याण्डवासी अर्जेन्टिनी हुन् भन्ने लेखिएको ब्यानर बोकेपछि आलोचना भएको छ। स्काईका रब ह्यारिसले उनीहरूमाथि फिफाको नियम तोडे बापत सजाय हुन सक्ने बताउनु भएको छ।
1: The Argentine players unfurled a banner saying Las Malvinas son Argentinas. So a banner saying the Malvinas, as they call the Falkland Islands, are Argentine. Now that is a direct breach of football regulations which bans political messaging.
0: अर्जेन्टिनाले सन् 1833 बेलायतले गैर कानूनी रूपमा फोकल्याण्ड कब्जा गरेको आरोप लगाउँदै आएको छ। प्रिन्स अफ वेल्स युवराज विलियमले यो हारबाट आफू असाध्य दुखी भएको बताउनु भएको छ। प्रधानमन्त्री सर कियर स्टार्मरले भने इङ्ल्याण्डले मैदानमा देखाएको जोस र ऊर्जाले मुलुकवासी सबैलाई गर्व महसुस गराएको प्रतिक्रिया दिनुभएको छ। मकवानपुरको इन्द्र सरोवर 2 कुलेखानी ड्याम नजिकै सिमखोलाको बाढीमा स्कुटर सहित बेपत्ता भएका चालक मृत अवस्थामा फेला परेका छन्।
2: यो PFBS गोर्खा रेडियो हो।

झझल को आई रहे छ तिम्रो छिन छिन, झझल को आई रहे छ तिम्रो छिन छिन, आतुर छन ओठहरू तिम्रै नाम लिन, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, यतै कतै छौ जस्तो लाग्छ किन।

0: मिटर ब्याज विरुद्ध किसान मजदूर आन्दोलन नेपाल केन्द्रीय समितिले सरकारसँग वार्ता गर्न 6 सदस्यीय समिति बनाएको छ। संगठनका अध्यक्ष अवधेश कुशवाहाको अध्यक्षतामा बनाइएको वार्ता समितिमा मनोज कुमार पासवान, रिजन राणा मगर, लक्ष्मी घिमिरे, किरण परियार र संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन सदस्यहरू हुनुहुन्छ। सदस्य नवीनका अनुसार सरकारले निर्धारण गर्ने ठाउँ र समयमा वार्ता गर्ने निर्णय भएको छ। उनीहरूसँग वार्ता गर्न गृहमन्त्री सुदन गुरूङ 3 दिनदेखि बारामा हुनुहुन्छ। हिजो सरकार र मिटर ब्याज पीड़ित बीच मस्यौदा तयार भई गृहमन्त्री सुदन गुरूङले मुख्य सचिव गोविन्द कार्कीलाई कानूनी रूप दिन मस्यौदा पठाउनु भएको थियो। पीड़ितहरू 6 बुँदे माग राख्दै आन्दोलनका लागि जनकपुरदेखि काठमाडौँसम्म पैदल यात्रामा निस्किएपछि सरकारले तत्कालीन सरकारका पालामा बनेका 3 वटा आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। तर मिटर ब्याज पीड़ित समितिले उक्त प्रतिवेदनको कार्यान्वयनको कुनै अर्थ नरहेको बताउँदै आएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा महिला उद्यमीहरूसँग आज भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले उद्यमशीलता विकासका लागि आवश्यक कुनै पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो। भेटमा शाहले महिला उद्यमीका उत्पादित वस्तु पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण मिलाउने बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा महासंघका प्रतिनिधिहरूले निर्धक्कसँग काम गर्न सक्ने व्यवसाय मैत्री वातावरण हुनुपर्ने माग गरेका छन्। यस्तै वस्तु तथा सेवालाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम र व्यापार मेला तथा प्रदर्शनी आयोजना हुनुपर्ने उनीहरूको भनाई छ। वास्तविक महिला उद्योगीले वित्तीय सहुलियत नपाएको गुनासो गर्दै उनीहरूले यो सुविधा गाउँ गाउँसम्म पुर्याउन दायरा विस्तार गर्न र पुँजी अभावमा सपना नमरोस् भनी धितोको वैकल्पिक व्यवस्था मिलाउन माग गरेका छन्। महासंघले ल्याएको म उद्यमी ट्रेडमार्क ब्राण्डलाई बजारमा स्थापित गराउन गरिएको आग्रहलाई स्वीकार गर्दै प्रधानमन्त्री शाहले यो ब्राण्ड तत्काल बजारमा ल्याउन उत्प्रेरित गर्नुभएको छ। स्वास्थ्य मन्त्रालयले विदा स्वीकृत नगराइकनै 60 दिनभन्दा बढी गयल हुने 23 जना स्वास्थ्य कर्मीसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सार्वजनिक सूचना निकाल्दै गयल हुनुको चित्तबुझ्दो कारण नदिएमा स्वास्थ्य सेवा ऐन अनुसार सेवाबाट हटाउने चेतावनी समेत दिएको छ। मन्त्रालयले उनीहरूलाई 15 दिनभित्र सफाई पेश गर्न भनेको छ। वीर अस्पताल, क्षयरोग निवारण केन्द्र, क्षयरोग नियन्त्रण केन्द्र, टेखु अस्पताल, कान्ति बाल अस्पताल र आयुर्वेद चिकित्सालयका 23 कर्मचारी कार्यवाहीको दायरामा परेका हुन्। स्वास्थ्य सेवाका 9 औं तहका रेडियोलोजिस्ट डाक्टर अमित रौनियार र पेडियाट्रिक सर्जन डाक्टर मृदुल प्रसाद जोशी, विभिन्न तहका मेडिकल अधिकृत, नर्सिङ अधिकृत, अस्पताल नर्सिङ निरीक्षक, मेडिकल ल्याब टेक्नोलोजिस्ट र स्टाफ नर्स विदा स्वीकृत नगराइकनै गयल भएको पाइएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारीको स्पष्ट सम्भावना नभएका सिपमूलक तालिम सञ्चालन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री यादवले तालिम कार्यक्रमलाई श्रम बजारको आवश्यकता र उत्पादनशील रोजगारीसँग प्रत्यक्ष रूपमा जोड्नुपर्नेमा जोड़ दिनुभएको छ। सीमादरबारमा रहेको मन्त्रालयमा उद्योगी तथा व्यवसायीहरूसँग भएको छलफलमा उहाँले श्रम मन्त्रालयबाट सञ्चालन हुने तालिमहरू प्रशिक्षार्थीलाई रोजगारीमा जोड्ने उद्देश्यले सञ्चालन हुनुपर्ने बताउनुभयो। शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको मुख्य जिम्मेवारी शिक्षा र प्राविधिक प्रशिक्षण दिनु भए पनि श्रम मन्त्रालय अन्तर्गतका तालिम कार्यक्रमको प्राथमिक लक्ष्य रोजगारी सिर्जना र श्रम बजारको माग अनुसार दक्ष जनशक्ति उत्पादन रहेको मन्त्री यादवको भनाई छ। विगतमा लागू गरिएका कार्यविधिमा निजी क्षेत्र तथा तालिम लिने व्यक्तिहरूको पर्याप्त सहभागिता र अपनत्व नहुँदा बजेट कार्यान्वयनमा चुनौती देखिएको मन्त्री यादवले बताउनुभयो। ठेक्का प्रणालीबाट कर्मचारी भर्ना गरेर करार अस्थायी र ज्यालादारी कर्मचारी हटाउने योजनाबाट सरकार पछि हटेको छ। सरकारी योजना लागू नहुने भएपछि सीमादरबार केन्द्रित करार कर्मचारीको आन्दोलन पनि रोकिएको छ। प्रधानमन्त्री सचिवालय र आन्दोलनरत करार कर्मचारी बीच हिजो सहमति भएपछि आन्दोलन रोकिएको सरकारी अस्थायी करार ज्यालादारी कर्मचारी संघर्ष समितिका उपाध्यक्ष जितेन्द्र मिश्रले जानकारी दिनुभएको छ। मिश्रका अनुसार तत्काल आउटसोर्सिङ रोकिने, करार ज्यालादारी र अस्थायी कर्मचारीको जागिरलाई निरन्तरता दिने, उनीहरूलाई महँगी भत्ता र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सहमति पनि भएको छ। उनीहरूले सेवा छाड्न चाहे उपदान दिने तर 58 वर्ष पूरा गरेका कर्मचारीको भने जागिर निरन्तर नहुने सहमति भएको छ। करार कर्मचारीसँग भएको सहमति भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल कर्म रेडियो हो।

0: नेपाल राष्ट्र बैंकले अशक्त असहाय आफ्नो हेरचाह आफै गर्न नसक्ने नागरिक र 16 वर्ष भन्दा कम उमेरका बालबालिकालाई ब्याङ्क खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य नहुने व्यवस्था गरेको छ। केन्द्रीय ब्याङ्कले संशोधित निर्देशन जारी गर्दै यो समूहका व्यक्तिहरूलाई राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर बिना पनि ब्याङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने स्पष्ट पारेको हो। अन्य नेपाली नागरिकको हकमा भने नागरिकतासँगै राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रहने व्यवस्था यथावत राखिएको छ। राष्ट्र ब्याङ्कले 2081 माघ 1 गतेदेखि ब्याङ्क तथा वित्तीय संस्थाले विद्युतीय अभिलेख मार्फत राष्ट्रिय परिचय पत्र वा परिचय पत्र नम्बर एकिन गरेर खाता खोल्ने व्यवस्था लागू गर्न निर्देशन दिएको थियो। यसै गरी 2083 असोज मसान्तभित्र ब्याङ्क तथा वित्तीय संस्थाले मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट खातावालाको राष्ट्रिय परिचय पत्रको विवरण अध्यावधिक भएको वा नभएको घोषणा गर्ने व्यवस्था गर्नुपर्नेछ। गोर्खा वेलफेयर ट्रस्टले गुल्मी जिल्लामा बनाइएका दर्जन बढी स्कूलहरूमा सयौं विद्यार्थीले सहज तरिकाले अध्ययनको अवसर पाएका छन्। यो सँगै ती विद्यालयहरू बर्खायाममा बाढ़ी पहिरोबाट विस्थापित घर परिवारको लागि आश्रय स्थल समेत बन्दै आएका छन्। बुटोलबाट छवि पाण्डे।
1: गुल्मीको सत्यवती गाउँपालिका 3 स्थित धरमपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रुखबहादुर थापा 76 सालमा ठूलो लुम्पेकमा आएको ठूलो पहिरोबाट 13 जनाको मृत्यु भएको र स्वयं विस्थापित भएको बताउँदै विस्थापित भएका घर परिवारलाई ट्रस्टले बनाइदिएको विद्यालय भवनमा आश्रय दिएर राखिएको सम्झनु भयो।
2: हाम्रो विपदको बेलामा चाहिँ यो मनकानम पराग यहाँ पनि सहयोग गर्नुभएको थियो भवनको लागि। धानपुरमा अब यहाँ त अब 12 कोठे भवन अब टोयलेटहरू सबै सहयोग भएको 76 सालमा पहिरो जाँदा पनि त्यहीँ नै राखेको हामीले स्कुल चाहिँ त्यति बेला यहाँ ठुलो मानवीय क्षति भएको छ। हाम्रो लिङ्गा र लुम्पेकमा हजुर स्कुलमा राखेको छ, कोही स्कुलमा राख्यो अनि त्यही धनपुरमा एकछिनको लागि त्यसपछि के अरे त्यो बस्ने व्यवस्थामा नबेलासम्म स्कुलमा राखेको छ।
1: गोर्खा वेलफेयर ट्रस्टले पहिरो विस्थापितहरूलाई मानवीय सहयोग पनि गर्दै आएको छ। विपदमा परेकाहरूलाई राहत सामग्री वितरणदेखि विपदबाट प्रभावित वेलफेयर पेन्सनरहरूको नयाँ घर समेत बनाइदिएको छ। पूर्व अध्यक्ष थापाले विपदमा आवश्यक पर्ने उद्धारका सामग्री समेत ट्रस्टले सहयोग गर्दै आएको बताउनु भयो।
2: गर्यो सर गर्यो, हामीलाई चाहिँ गोर्खा वेलफेयर ट्रस्टले चाहिँ अब धेरै सहयोग भएको थियो सर। तङ्गसबाट चाहिँ हाम्रो गम सरहरू आउनु भएको थियो, राहतहरू लिएर भर्किक स्कुललाई चाहिँ स्कुल बनाइदिनु भयो अनि फेरि वेलफेयरमा चाहिँ पेन्सन खानेहरूको लागि चाहिँ कति घर बनाइदिनु भयो, 2-3 जनाको घर बनाइदिनु भयो। त्यो त्यस्तो भयो भने सर अब स्कुलमा तत्कालको लागि अन्त व्यवस्थापन नगरसम्मलाई राख्न सके गरेको गत साल।
1: ट्रस्टले गुल्मीकै कालीगण्डकी गाउँपालिकामा समेत विद्यालय भवन बनाइदिएको छ। ती विद्यालय भवन बाढी पहिरो प्रभावितहरूलाई आवश्यक परेको बेला राख्न सकिने भएका छन्। वडा नम्बर 4 का वडा अध्यक्ष होमबहादुर थापा ट्रस्टले खानेपानी र विद्यालय भवनमा सहयोग गर्दै आएको बताउँदै विपदको बेलामा विद्यालय भवन आश्रय स्थल समेत बन्न सक्ने उल्लेख गर्नुभयो।
3: इमर्जेन्सी आकस्मिक यस्तो विपद आइपऱ्यो भने हुन्छ, विद्यालय त बनाएको छ कि सर होइन, कोर्डिनेसन गरियो भने अब भनौँ न विपद परे बेला त सहज गरौँ।
1: गोर्खा वेलफेयर ट्रस्टले गुल्मी जिल्लामा बनाएका सरकारी विद्यालय भवन र खानेपानी आयोजनाबाट अहिलेसम्म हजारौं विद्यार्थीले सहज अध्ययनको अवसर पाएका छन्। त्यसै गरी सयौं घर परिवारले खानेपानीको अभावबाट मुक्ति पाएका छन्।
0: विद्युतीय सार्वजनिक सवारी साधन किन्न अब ब्याङ्कहरूले 80% ऋण दिने भएका छन्। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थालाई सार्वजनिक गाड़ी किन्नेका लागि 80% ऋण दिन सक्ने गरी निर्देशन जारी गरेको हो। हालसम्म सबै प्रकारका सवारी साधन खरिद गर्न 60% मात्रै ऋण दिन पाइने व्यवस्था थियो। सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागमा 4 वर्षदेखि थुप्रिएको करिब 29 लाख स्मार्ट ड्राइभिङ लाइसेन्सको ब्याकलग छपाई सकेको छ। सम्झौता अनुसार 25,92,000 भन्दा बढी लाइसेन्स छापिए पनि 1 वर्षभन्दा कम म्याद भएका करिब 3 लाख लाइसेन्स भने तत्काल नछापिने भएको छ। लाइसेन्स छपाईका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच 2 चरणमा सम्झौता भएको थियो। पहिलो सम्झौता अनुसार 2083 वैशाख 12 गतेभित्र 12 लाख सवारी लाइसेन्स छाप्ने काम पनि समयमै पूरा भएको छ। यस्तै दोस्रो सम्झौता अनुसार थप 17 लाख लाइसेन्स 2083 असार मसान्तभित्र छपाई सम्पन्न गर्नुपर्ने थियो। दुवै सम्झौता अनुसार विभागले 29 लाख लाइसेन्सको डेटा केन्द्रलाई दिएको थियो। केन्द्रका अनुसार विभागले पठाएको विवरण मध्ये 25,92,417 लाइसेन्सको छाप्ने काम सकिएको छ। बाँकी 3,07,583 लाइसेन्सको म्याद 1 वर्षभन्दा कम रहेकाले तत्काल नछाप्ने निर्णय भएको हो। अब 1 वर्षभन्दा कम म्याद भएका लाइसेन्स भने सेवाग्राहीले नवीकरण गरेपछि मात्रै छापिने यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले जानकारी दिनुभएको छ। प्रिन्ट भएका लाइसेन्स पनि भोलिसम्म विभागमा आउने खतिवडाको भनाइ छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो PFBS गोर्खा रेडियो हो। मैं और मेरी तन्हाई अक्सर ये बातें करते हैं, तुम होती तो कैसा होता, तुम ये कहती तुम वो कहती, तुम इस बात पे हैरान होती तुम उस बात पे कितनी हंसती, तुम होती तो ऐसा होता, तुम होती तो वैसा होता। मैं और मेरी तन्हाई अक्सर ये बातें करते हैं।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: strikes and further threats against Iran.
1: Taking out civilian.
2: मुख्यमन्त्री यामलाल कर्णेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले मुख्यमन्त्री कर्णेल विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका हुन्। कांग्रेस र नेकपा बीच सत्ता साझेदारीको सहमति भएसँगै मुख्यमन्त्री कर्णेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो। हिजो मात्र कांग्रेसको तर्फबाट सहभागी चार मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। अविश्वासको प्रस्ताव दर्ता गर्दा नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई भावी मुख्यमन्त्री प्रस्ताव गरिएको छ। सरकारले मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। यो लगायत बैठकले सातवटा निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सेनाले जानकारी दिनुभएको छ। चालू आर्थिक वर्षको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक सामान्य सुधार सहित बन्द भएको छ। पछिल्ला केही दिनदेखि देखिएको सकारात्मक लयलाई निरन्तरता दिँदै आज बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। आज नेप्से परिसूचक 7.50 अङ्कले बढेर 2597.80 बिन्दुमा पुगेको छ। आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.17 अर्ब सेयर कारोबार भएकामा आज यो रकम बढेर 4.56 अर्ब रुपियाँ पुगेको छ। आज 94,69,900 सेयर किनबेच भएको छ। आज 120 कम्पनीको सेयर मूल्य बढेको छ भने 152 घटेको छ। यस्तै 3 कम्पनी स्थिर छन्। मिटर ब्याज पीड़ितको वार्ता टोलीका प्रतिनिधिहरू काठमाडौँ आउने भएका छन्। गृहमन्त्री सुदन गुरुङ र मिटर ब्याज पीड़ित बीच बाराको निजगढ़मा चौथो पटक वार्ता गर्दा पनि टुङ्गोमा पुग्न नसकेपछि मिटर ब्याज पीड़ितको वार्ता टोलीका प्रतिनिधिहरू काठमाडौँ आउन लागेका हुन्। वार्ताका लागि 6 जनाको टोली बनाइएको छ। उनीहरू काठमाडौँका लागि निस्कन लागेको मिटर ब्याज पीड़ित अभियानी लक्ष्मी घिमिरेले जानकारी दिनुभएको छ। वार्ता टोली काठमाडौँ आउने र बाँकी निजगढ़मै बस्ने उहाँको भनाई छ। घिमिरेका अनुसार टोलीमा मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाहा, केन्द्रीय महासचिव मनोज कुमार पासवान, प्रवक्ता रिज राणा मगर, केन्द्रीय सदस्य लक्ष्मी घिमिरे, किरण परियार र संयुक्त जन अधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन हुनुहुन्छ। नेपाल राष्ट्र ब्याङ्कले अशक्त असहाय आफ्नो हेरचाह आफै गर्न नसक्ने नागरिक र 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई ब्याङ्क खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने व्यवस्था गरेको छ। केन्द्रीय ब्याङ्कले संशोधित निर्देशन जारी गर्दै यो समूहका अन्य नेपाली नागरिकका हकमा भने नागरिकतासँगै राष्ट्रिय परिचयपत्र वा यसको नम्बर अनिवार्य रहने व्यवस्था यथावत राखिएको छ। ब्याङ्कले संशोधित निर्देशन जारी गर्दै यो समूहका व्यक्तिहरूलाई राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बिना पनि ब्याङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने स्पष्ट पारेको हो। राष्ट्र ब्याङ्कले 2081 माघ 1 गतेदेखि ब्याङ्क तथा वित्तीय संस्थाले विद्युतीय अभिलेख मार्फत राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर यकिन गरेर खाता खोल्ने व्यवस्था लागू गर्न निर्देशन दिएको थियो। यसैगरी 2083 असोज मसान्तभित्र ब्याङ्क तथा वित्तीय संस्थाले मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट खातावालाको राष्ट्रिय परिचयपत्रको विवरण अध्यावधिक भएको वा नभएको घोषणा गर्ने व्यवस्था गर्नुपर्नेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारीको स्पष्ट सम्भावना नभएका सिपमूलक तालिम सञ्चालन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री यादवले तालिम कार्यक्रमलाई श्रम बजारको आवश्यकता र उत्पादनशील रोजगारीसँग प्रत्यक्ष रूपमा जोड्नुपर्नेमा जोड़ दिनुभएको छ। सिंहदरबारमा रहेको मन्त्रालयमा उद्योगी र व्यवसायीहरूसँग भएको छलफलमा उहाँले श्रम मन्त्रालयबाट सञ्चालन हुने तालिमहरू प्रशिक्षार्थीलाई रोजगारीमा जोड्ने उद्देश्यका साथ सञ्चालन हुनुपर्ने बताउनुभयो। विगतमा लागू गरिएका कार्यविधिमा निजी क्षेत्र तथा तालिम लिने व्यक्तिहरूको पर्याप्त सहभागिता र अपनत्व नहुँदा बजेट कार्यान्वयनमा चुनौती देखिएको मन्त्री यादवले बताउनुभयो। आज मुलुकका 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, यस्तै ओखलढुङ्गा, सिन्धुली, दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा बाढ़ीको जोखिम छ। यस्तै काभ्रे, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ लगायतका जिल्लामा पनि बाढ़ीको जोखिम छ।

0: सरकारले मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर बाँसकोटाको सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। यो लगायत बैठकले सातवटा निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रमती मिल्सनाले जानकारी दिनुभएको छ।
1: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने। निर्णय नम्बर दुई, रु एक र रु दुईका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति प्रदान गर्ने। तिन, नेपाल कानुन सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने। चार, नेपाल सरकार मन्त्री परिषदबाट संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रुख पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रुख पोल हटाउन प्रचलित कानुनी प्रक्रिया पूरा गरी मन्त्रालयले स्वीकृति दिन सक्ने।
0: नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई 8.5 वर्ष कैद र 1.54 करोड जरिवानाको फैसला भएको छ। पौडेल विरूद्धको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतले सजाय तोकेको हो। अख्तियारले पौडेल सहितका प्रतिवादीले 3,08,50,400 रुपियाँ भ्रष्टाचार गरेको दावी सहित मुद्दा हालेको थियो। विशेषका सदस्यहरू न्यायाधीश सुदर्शन देव भट्ट, हेमन्त रावल र डिलीरत्न श्रेष्ठको इजलासले कसुर ठहर गरे पनि वादी गरे जति घुस रकम बरामद नभएको दावी गरे जति घुस रकम बरामद नभएको र घुस रकम के कुन स्थानमा वा ब्याङ्कमा जम्मा भएको हो भन्ने तथ्य नदेखिएको पनि फैसलामा भनेको छ। तर मुद्दाको प्रकृति र आरोपितको भूमिका समेतलाई आधार मान्दै अदालतले सुनिल पौडेल र दीपक आनन्दलाई बिगो बमोजिम हुने रकम बराबर दामासाहीले हुने 1,54,25,200 रुपियाँ जरिवानाको फैसला सुनाएको छ। दुवैजनालाई 8 वर्षको दरले कैद सजाय तोकिएको छ। सुनिल पौडेलले कसुर गरेको बेला राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदमा रहेकाले थप 6 महिना कैद तोकिएको छ। दुवै प्रतिवादीबाट जनही 6,17,800 रुपियाँ पीड़ित संरक्षण कोषमा भराउन समेत अदालतले आदेश दिएको छ। सरकारले संघीय संसदका सदस्यलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था मिलाएको छ। अस्तिको मन्त्री परिषद बैठकले प्रतिनिधि र राष्ट्रिय सभाका सांसदले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभएको छ। मन्त्री परिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गरी सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको हो। सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागमा 4 वर्षदेखि थुप्रिएको करिब 29 लाख स्मार्ट ड्राइभिङ लाइसेन्सको ब्याकलग छपाइसकेको छ। सम्झौता अनुसार 25,92,000 भन्दा बढी लाइसेन्स छापिए पनि 1 वर्षभन्दा कम म्याद भएका करिब 3 लाख लाइसेन्स भने तत्काल नछापिने भएको छ। लाइसेन्स छपाईका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र बीच 2 चरणमा सम्झौता भएको थियो। पहिलो सम्झौता अनुसार 2083 वैशाख 12 गतिभित्र 12 लाख सवारी लाइसेन्स छाप्ने काम पनि समयमै पूरा भएको छ। दोस्रो सम्झौता अनुसार थप 17 लाख लाइसेन्स 2083 असार मसान्तभित्र छपाई सम्पन्न गर्नुपर्ने थियो। केन्द्रका अनुसार विभागले पठाएको विवरणमध्ये 25,92,417 थान लाइसेन्सको छाप्ने काम सकिएको छ। स्वास्थ्य मन्त्रालयले विदा स्वीकृत नगराइकनै 60 दिनभन्दा बढी गयल हुने 23 जना स्वास्थ्य कर्मीसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सार्वजनिक सूचना निकाल्दै गयल हुनुको चित्त बुझ्दो कारण नदिएमा स्वास्थ्य सेवा ऐन अनुसार सेवाबाट हटाउने चेतावनी समेत दिएको छ। विश्वकपको सेमी फाइनलमा इङ्ल्याण्ड विरूद्ध 2 गोल गर्न पास मिलाएपछि अर्जेन्टिनी स्टार लियोनल मेस्सी गोल्डन बुटको दौड़मा अग्रस्थानमा पुग्नु भएको छ। खेलको 85 मिनटसम्म 1-0 पछि परेको अर्जेन्टिनाले मेस्सीको पासमा एन्जो फर्नान्डेले गोल गर्नुभयो। इन्जुरी समयको 2 मिनटमा मेस्सीकै क्रममा लौटारो मार्टिनेरले हेडर गोल गर्दै जित सुनिश्चित गर्नुभयो। यो खेलमा 2 असिस्ट गरेसँगै मेस्सी गोल्डन बुटको दौड़मा अग्रस्थानमा पुग्नुभएको हो। मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डन

0: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेल विरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस र नेकपाका सांसदहरूले मुख्यमन्त्री विरूद्ध आज अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। कांग्रेसका 5 र नेकपाका 10 गरी 15 सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएको कांग्रेस सांसद सुरेश अधिकारीले जानकारी दिनुभएको छ। कांग्रेस र नेकपा बीच सत्ता साझेदारीको सहमतिसँगै कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो। हिजो मात्रै कांग्रेसको तर्फबाट सहभागी 4 मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई 8.5 वर्ष कैद र 1,54,00,000 जरिवानाको फैसला भएको छ। पौडेल विरूद्धको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतले सजाय तोकेको हो। अख्तियारले पौडेल सहितका प्रतिवादीले 3,08,50,400 रूपियाँ भ्रष्टाचार गरेको दावी सहित मुद्दा हालेको थियो। विशेषका सदस्यहरू न्यायाधीश सुदर्शन देव भट्ट, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठ कोइजेलासले कसुर ठहर गरे पनि वादी दावी गरे जति घुस रकम बरामद नभएको र घुस रकम कुन स्थान वा ब्याङ्कमा जम्मा भएको हो भन्ने तथ्य नदेखिएको पनि फैसलामा भनेको छ। तर मुद्दाको प्रकृति र आरोपितको भूमिका समेतलाई आधार मान्दै अदालतले सुनिल पौडेल र दीपक आनन्दलाई बिगो बमोजिम हुने रकम बराबर दामा शाहीले हुने 1,54,25,200 रूपियाँ जरिवानाको फैसला सुनाएको हो। दुवैलाई 8 वर्षका दरले कैद सजाय तोकिएको छ। सरकारले मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने लगायत 7 निर्णय गरेको छ। बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सेना,
1: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने। निर्णय नम्बर 2, रु 1 र रु 2 नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति प्रदान गर्ने।
0: सरकारले संघीय संसदका सदस्यलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था मिलाएको छ। अस्तिको मन्त्री परिषद बैठकले प्रतिनिधि र राष्ट्रिय सभाका सांसदले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले जानकारी दिनुभएको हो। मन्त्री परिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गरी सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको हो। सुशीला कार्की नेतृत्वको सरकारले गएको असोज 5 सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था खारेज गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूसँग आज भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भेटवार्ता गर्नुभएको हो। भेटबारे जानकारी दिँदै महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठ, श्रेष्ठज्यू के समस्या राख्नुभयो आज प्रधानमन्त्रीज्यू समक्ष?
2: छोटकरीमा भन्नुपर्दा यहाँलाई सबभन्दा पहिला चाहिँ यो महिला उद्यमीहरूको लागि व्यवसाय मैत्री वातावरण निर्माण गरिनुपर्ने, जहाँ होल इकोसिस्टमले महिला सपोर्टिभ इकोसिस्टम हुनु पर्यो भन्ने कुरा राखे र महिलाले द्वारा उत्पादित वस्तुहरूको बजारीकरणको कुराहरू हामीले राखे विभिन्न तवरमा, विभिन्न क्षेत्रमा, अन्तर्राष्ट्रिय राष्ट्रिय स्तरमा। अर्को कुरा चाहिँ यही बजार पाउने कुरामा चाहिँ सार्वजनिक खरिद नीति, जुन पब्लिक प्रोक्योरमेन्ट छ सरकारको, नेपाल सरकार एउटा त आफू स्वयं पनि एउटा ठुलो बजार हो नि त, त्यहाँ चाहिँ नेपाल सरकारले विभिन्न अफिसहरू, संघ संस्था, विद्यालय, हस्पिटल जहाँ पनि महिलाद्वारा उत्पादित वस्तु तथा सेवाको केही पर्सेन्टेज लिदियो भने महिलाहरूको लागि चाहिँ अलिकति राहत मिल्थ्यो, बजार पाउँथ्यो भन्ने कुराहरू पनि हामीले राख्यौँ। र अर्को कुरा भनेको चाहिँ वित्तीय पहुँच, जुन चाहिँ महिलाहरूलाई वित्तीय पहुँचले गर्दाखेरि चाहिँ आफ्नो व्यवसाय अगाडि बढ्न नसकेको कुरालाई ध्यान आकर्षण गरायौँ र यसमा चाहिँ सहुलियतपूर्ण ऋणको अलिकति सीमा बढाउने र जुन सहुलियतपूर्ण छ त्यो चाहिँ साँच्चीकै महिला उद्यमीहरूले पाउनुपर्ने कुराहरू पनि हामीले लियौँ र धितो बिना चाहिँ महिलाहरूले चाहिँ यो वित्तीय पहुँचमा अलिकति गाह्रो हुने भएकोले यसमा चाहिँ कुनै पनि अल्टरनेटिभ व्यवस्थाहरू हुन्छ नि, क्रेडिट ग्यारेन्टीका कुराहरू, यो फाइनेन्सियल डिफरेन्ट प्रडक्टहरू ब्याङ्कहरूले ल्याउने कुराहरू पनि हामीले ल्याउनुपर्छ भन्ने सल्लाह सुझाव पनि भयो। त्यस्तै गरेर महिला उद्यमी महासङ्घले चाहिँ आफ्नो बिजनेस डेभलपमेन्ट सर्भिस सेन्टरबाट विभिन्न क्षेत्रमा महिलाहरूलाई सिप विकासको, क्षमता अभिवृद्धिको, डिजिटल रूपान्तरको कुरा गर्दाखेरि सम्माननीय प्रधानमन्त्रीज्यूले यदि स्थानीय तहमा चाहिँ हामीले यो क्षमता अभिवृद्धि र यो स्किल डेभलपमेन्ट गर्यो भने तपाईँहरूले गर्न सक्नुहुन्छ भन्ने प्रश्न पनि गर्नुभयो र हामीले चाहिँ एकदम खुसीका साथ हामीले यो गर्दै आइराखेका छौँ र गर्न सक्छौँ भन्ने कुरा पनि हामीले राख्यौँ। अर्को कुरा भनेको यो भ्याटमा अलि सानो महिलाहरूलाई 50 लाखको दायरा अलिक गाह्रो छ भन्ने कुरा राख्यौँ र अर्को महिला उद्यमी महासङ्घलाई चाहिँ राष्ट्रिय नीति साझेदारमै हामीलाई चाहिँ राख्नुपर्ने रूपमा मान्यता दिनुपर्ने, नेपाल सरकारले पोलिसीको मूलधारमा हामीलाई साझेदारको रूपमा अगाडि लग्नुपर्छ भन्ने कुरा राख्यौँ।
0: प्रधानमन्त्रीज्यूले के भन्नुभयो त यहाँहरूलाई?
2: सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ बजारीकरणको कुरामा पनि हामीलाई धेरै नै राम्रो कुरा गर्नुभयो। विभिन्न पर्यटन क्षेत्रहरूमा चाहिँ महिला उद्यमीद्वारा निर्मित वस्तुहरूको बजारीकरण गर्ने ठाउँहरू राख्नु, 7 प्रदेशमै कतार राख्न सकिन्छ। यदि बजारमा चाहिँ माग अनुसार पूर्ति गर्न नसकेको अवस्थामा क्लस्टरिङको मोडालिटी लिएर अगाडि आउनु भन्नुभयो र अर्को कुरा चाहिँ म उद्यमी ट्रेडमार्क जुन महिला उद्यमी महासङ्घले गत वर्ष ल्याएको थियो त्यसको कुरा राख्दा उहाँलाई चाहिँ यसमा धेरै नै चाख लागेको रहेछ। उहाँले चाहिँ के भन्नुभयो भने ल अब चाहिँ यो दसैँ अगाडि चाहिँ महिला उद्यमीको प्रडक्टमा यो छाप ल्याएर बजारमा ल्याउनु भन्ने कुरा गर्नुभयो। हाम्रो एउटा बिजनेस एनेबलिङ बिजनेस इन्भाइरोमेन्ट बनाउनु पर्ने बेलामा कुनै पनि समस्याहरू छ भने चाहिँ त्यहाँ त्यो समस्यालाई समाधान गर्न तर चाहिँ हामी म मद्दत गर्छु, म सरकारबाट म सहयोग गर्छु भन्ने प्रतिबद्धता पनि जाहेर भयो। त्यसैले आजको एउटा मिटिङ चाहिँ एकदमै राम्रो, महत्त्वपूर्ण, एउटा चाहिँ ऐतिहासिक नै हो भन्न चाहन्छु।
0: प्रधानमन्त्रीज्यूको आश्वासनपछि कतिको ऊर्जा मिल्यो त यहाँहरूलाई?
2: हामी यस्तो एम्पावर्ड भयौँ नि जुन जुन कुरा हामीले राखेको र उहाँहरूलाई हामीले समस्या राख्न सँगसँगै समस्याको समाधान पनि उहाँहरूले भनिदिनु भयो कि सो त्यो बाटोमा चाहिँ पोजिटिभ ऊर्जाका साथ काम गर्ने पनि हामीले सोचेका छौँ।
0: सर्वोच्च अदालतले सशस्त्र प्रहरी बल नेपालका असही थमन विक हत्या प्रकरणमा दोषी ठहर एमाले पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको छ। कोइरीको बन्दी प्रत्यक्ष ग्रहणको रिटमा सुनवाई गर्दै न्यायाधीश द्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले आदेश जारी गरेको हो। कोइरीको पक्राउ पूर्जी गैर कानूनी देखिएको भन्दै सर्वोच्चले अन्य मुद्दाबाट थुनामा राख्न नपर्ने भई कोइरीलाई थुनामुक्त गर्न भनेको छ। अब खबर फटाफट।
3: चितवनमा एक वर्षभित्र 10,500 जनाको परीक्षण गर्दा 58 जना बाहिरी जिल्लाका सहित 274 जनामा डेंगी संक्रमण पुष्टि। रत्नगर नगरपालिकामा मात्रै 87 जनालाई डेंगी लाग्यो। केदारनाथको शिर भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा 38 दिनसम्म चल्ने श्रावणी मेला सुरु हुँदै मेलामा 50 लाख भक्तजन आउने र 1 करोड भन्दा बढी भेटी संकलन हुने अनुमान। चितवनको भरतपुर महानगरका 29 वटै ओडामा सिसी क्यामेरा जडान। हरेक ओडामा 8-10 वटाका दरले 418 ठाउँमा सिसी क्यामेरा जडान गर्दा 5,58,00,000 खर्च।
0: विश्वकप फुटबलको उपाधि भिडन्तमा अर्जेन्टिनी मेस्सी र स्पेनी हेमल बीच रोमाञ्चक भेट हुने भएको छ।
3: 19 वर्ष अघि युनिसेफको एउटा कार्यक्रमका लागि लियोनल मेसीलाई अनुबन्ध गरिएको थियो। त्यति बेला स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर मेसीलाई स्पेनको माटारो गाउँको एउटा परिवारसँग भेट गराइयो। मेसी र माटारो गाउँका एकजना शिशुलाई बार्सिलोनाको केम्प नौ रङ्गशालाको ड्रेसिङ रूममा भेट गराइयो। त्यहाँ 5 महिनाका बच्चालाई आधा पानी भएको प्लास्टिक बाटामा राखिएको थियो। ती बच्चालाई मेसीले नुहाइदिएर काखमा राख्नुभयो। त्यो बेला पनि मेसीले बालकलाई नुहाइदिएर काखमा राखेको फोटोले चर्चा पाएको थियो। मेसीले नुहाइदिएका तीनै बालक आउँदो आइतबारको फाइनलमा मेसी विरुद्ध मैदान उत्रन लागेका छन्। 19 वर्ष अघिका ती बच्चा हालका स्पेनी फुटबल स्टार लामिन यामाल। 19 वर्ष अघि लिइएको त्यो तस्विर फेरि पनि भाइरल बनेको छ। नेपाली समयको सोमबार बिहान 12:45 हुने विश्वकप फाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेन भेट्दैछन्। यही खेलमा यामाल र मेसीबीच प्रतिस्पर्धा हुँदैछ उपाधिका लागि। फुटबल इतिहासकै दुर्लभ संयोगले फाइनल खेललाई थप रोमाञ्चक बनाएको छ। सन् 2024 युरोकपका बेला यामालका बाबुले सामाजिक सञ्जालमा दुई लिजेन्डको सुरुवात भन्दै पुरानो फोटो सेयर गरेपछि विश्वभर चर्चा भएको थियो। त्यो फोटो सन् 2007 डिसेम्बरमा बार्सिलोनाको क्याम्प नौ रङ्गशालाको ड्रेसिङ रूममा खिचिएको हो। यमलका बाबु मुनिर नासरुई मेसी भन्दा 5 वर्ष कान्छो हुनुहुन्छ। सन् 2007 20 वर्षे मेसीले क्याटलान दैनिक डियरियो स्पोर्ट र युनिसेफले आयोजना गरेको परोपकारी क्यालेन्डरका लागि फोटोसुट गर्नुभएको थियो। त्यही कार्यक्रमका लागि बार्सिलोना नजिकैको माटारो बस्ने यमलको परिवारले स्थानीय चिट्ठा प्रणाली मार्फत मेसीसँग फोटो खिचाउने अवसर पाएको थियो। त्यो बेलाको फोटो खिच्ने फोटोग्राफर जोआन मोनफोर्टका अनुसार निकै लजालो स्वभावका मेसी 5 महिने शिशु यमललाई कसरी समाउने भन्नेमा अलमल पर्नु भएको थियो। यमलकी आमाले काखमा लिन सघाएपछि यो ऐतिहासिक तस्विर खिचिएको थियो।
0: नमस्कार।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मित्रव्याज सम्बन्धी समस्या समाधानका लागि वार्ता टोली सरकारले गठन गरेकै दिन आन्दोलनरत पक्षसँग वार्ता सुरु।
1: सम्झौता गर्ने भनेर प्रतिबद्धता जनाइसकेपछि हामी वार्ताको लागि आएका हौ।
0: प्रधानमन्त्रीको संसदमा उपस्थिति र जवाफदेहिता बारेको जिज्ञासामा के जवाफ आयो?
2: प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने सन्दर्भहरूमा उपस्थित हुन्छु र संसद कति सरकार जवाफदेही हुनुपर्छ भन्ने कुरा राख्नुभयो।
0: प्रधानमन्त्रीलाई भेटेका राप्रपा अध्यक्षसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। इटालीका मोटरवे सञ्चालन गर्ने कम्पनीका पूर्व प्रमुख जोभान्नी क्यास्टेलुचीलाई सन् 2018 जनवामा भएको पुल दुर्घटना सम्बन्धी मुद्दामा 12 वर्षको जेल सजाय सुनाइएको छ। उनीमाथि मोरान्डी पुलको निर्धारित मर्मत सम्भारमा ढिलाइ गरेको आरोप लागेको थियो। पुलको करिब 200 मिटर लामो भागसँगै दर्जनौं सवारी साधनहरू नदीमा खस्दा 43 जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनासँग सम्बन्धित मुद्दामा अन्य 30 भन्दा बढी व्यक्तिलाई पनि दोषी ठहरइएको छ। युक्रेनी सशस्त्र बलका कमाण्डर ओलेक्स्यान्डर सिएस्कीले देशले युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। बुधबार रक्षा मन्त्री मिखाइलो फेडरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। उक्त कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासोभन्दा घरेलु राजनीतिलाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। संयुक्त राष्ट्रसङ्घले म्यानमारको तट नजिकै 500 भन्दा बढी रोहिङ्ग्या शरणार्थी बोकेका 2 डुङ्गा डुबेका भन्ने विवरणप्रति चिन्ता व्यक्त गरेको छ। ती डुङ्गाहरू करिब 2.5 साता अघि रखाइन प्रान्तबाट प्रस्थान गरेका बताइएको छ। तीमध्ये एउटा डुङ्गासँग प्रस्थान गरेको केही समयमै सम्पर्क टुटेको थियो भने अर्को यो महिनाको सुरुमा अय्यारवाडी तट नजिकै डुबेको ठानिएको छ। 2 फरक स्थानमा शवहरू भेटिएका भनी आएका विवरणहरूले दुवै डुङ्गा डुबेको सङ्केत गरेका मानवाधिकार अभियान कर्मीहरूको भनाइ छ। इरान र अमेरिका बीच मध्यस्थताको प्रमुख भूमिका खेलेको पाकिस्तानले जारी कटुता रोकेर पुनः वार्तामा फर्किन दुवै पक्षलाई आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राविले यस द्वन्द्वले विश्वव्यापी ऊर्जा तथा वस्तुका आपूर्तिमा पार्न सक्ने प्रभावलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकताबारे आफूहरू जानकार रहेको बताए। जेरुसलेमबाट बीबीसीकी बार्बरा प्लेट असर भन्छन्। यदि वार्ता भएका खण्डमा इरानीहरूले कमसेकम सार्वजनिक रूपमै आफ्ना शर्तहरू स्पष्ट पारिदिएका छन्। उनीहरूले गत महिना दुवै पक्ष सहमत भएका समझदारी पत्रको अमेरिकीहरूले पालना नगरेको बताइरहेका छन्। बीबीसीकी बार्बरा प्लेट असर। र नेपालमा वन्यजन्तु संरक्षण अधिकारीहरूले विगतका केही वर्षमा कम्तीमा 25 जनाको ज्यान लिएको भनिएको एक जङ्गली हात्तीलाई नियन्त्रणमा लिएर त्यसमा स्याटेलाइटबाट निगरानी गर्न सकिने ट्र्याकिङ कलर जडान गरेका छन्। 10 दिनसम्मको खोजीपछि उक्त हात्ती चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा फेला परेको थियो। जिपिएसयुक्त त्यस प्रविधिले उक्त हात्तीको गतिविधि लगभग वास्तविक समयमै निगरानी गर्न सहयोग गर्ने बताइएको छ। यसबाट निकुञ्जका अधिकारीहरूले हात्तीको अवस्थिति तत्काल थाहा पाई आवश्यक परे तुरुन्तै नियन्त्रण टोली परिचालन गरी त्यसलाई पुनः जङ्गलतर्फ फर्काउन सक्नेछन्। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा तपाईँलाई पुनः स्वागत छ। मित्रव्याज पीडितसँग वार्ता गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको नेतृत्वमा टोली बनाउने निर्णय गरेकै साँझ उक्त टोलीले आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेको छ। आफूहरूले राखेको 6 बुँदे मागका विषयमा सम्झौता गर्ने प्रतिबद्धता सरकारी पक्षबाट आएपछि वार्ताका लागि आजै साँझ निजगढबाट काठमाडौँ आएको वार्तामा सहभागी एकजनाले बताएकी छन्। यसै साताको सुरुमा बसेको मन्त्री परिषदको बैठकले मित्रव्याज सम्बन्धी विगतका वेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेकै दिनदेखि गृहमन्त्री सुदन गुरुङले उनीहरूसँग निजगढमा पटक पटक वार्ता गरेका थिए। सुनौ एउटा रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। मन्त्री परिषदको बैठकको निर्णय सुनाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले भने,
4: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने।
0: पीडितहरूले मिटरब्याज सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लिखतको खारेजी, मिटरब्याज विरुद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीडित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैरकानूनी असुली गरेका मिटरब्याजी साहुको सम्पत्ति छानबिन र पीडितको सम्पत्ति फिर्ता लगायतका छ बुँदे माग अघि सारेका छन्। सरकारको निर्णयपछि वार्ताका लागि छ जनाको टोली निजगढबाट आजै काठमाडौँ आएको मिटरब्याज पीडित तथा वार्तामा सहभागी लक्ष्मी घिमिरेले बताइन्।
1: सम्झौता पत्र छुटे त्यसको मस्यौदा चाहिँ हामीले हिजै गृहमन्त्रीज्यूसँग बसेर छलफल गरेर अनि माथि मुख्य सचिव समक्ष उहाँले पठाउनु भएको थियो। माथिबाट पनि त्यो अध्ययन गरिसके पछाडि अनि आज चाहिँ सम्झौतामा प्रतिबद्धता जनाइसके पछाडि सम्झौता गर्ने भनेर प्रतिबद्धता जनाइसकेपछि हामी वार्ताको लागि आएका हौ। हामी छजनाको टोली छौँ, बाँकी सबै साथीहरू चाहिँ निजगढ नै हुनुहुन्छ। वार्ता टुङ्गो नलागेसम्म उहाँहरू त्यही नै रहनुहुन्छ।
0: अहिले सरकारी र आन्दोलनरत पक्ष बीचको वार्ता जारी रहेको घिमिरेले बताइन्। असार 25 गते जनकपुर धामबाट मिटरब्याज पीडितहरूले काठमाडौँका लागि मिटरब्याज विरुद्ध पैदल न्याय मार्च सुरु गरेका थिए। विगतमा पनि आफूहरूको समस्या समाधान गर्न भन्दै विभिन्न प्रतिवेदनहरू बने पनि ती कार्यान्वयन नभएको भन्दै पीडितहरूले असन्तुष्टि जनाउँदै आएका थिए। विगतका प्रतिवेदनहरू सार्वजनिक हुनुपर्ने माग सरकारसँग राखेपछि सरकारले सार्वजनिक नगरे पनि आफूहरूलाई दिन सहमति जनाएको वार्तामा सहभागीहरूले बताएका छन्। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेन र संसदको एउटा दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन सहितका नेताहरूसँग आज भेटघाट भएको छ। उक्त भेटका क्रममा आफूहरूले समसामयिक राजनैतिक घटनाक्रम र जनतासँग प्रत्यक्ष जोडिएका विषयमा कुराकानी गरेको सहभागी नेताहरूले बताएका हुन्। खास गरी स्वास्थ्य बीमा, सुकुम्बासी व्यवस्थापन, रासायनिक मल अभाव, संसदमा प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिता सहित संविधानको संशोधन बारे कुराहरू राखेको उनीहरूले बताएका हुन्। यसै सन्दर्भमा हामीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग कुरा गर्दै सुरुमा संविधान संशोधन बारे तपाईँहरूले के कुरा राख्नु भएको हो भनेर सोधेका छौँ।
5: संविधान संशोधनको विषयमा चाहिँ केही राजनीतिक दलहरूले यो सरकारले संविधानको आधारभूत संरचनाहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामाथि नै प्रहार गर्न लाग्यो, संविधानको आधारभूत संरचना नै भत्काउन लाग्यो भन्दै कार्यदलबाट बाहिरिएको सन्दर्भलाई हामीले जोडेर भन्यौँ। यदि सरकारले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतामा परिवर्तन गर्न खोजेको हो र हामीले लामो समयदेखि नै नेतृत्व परिवर्तन गरेर मात्र हुँदैन, संविधानका केही कमजोरीहरू छन् जसका लागि चाहिँ राज्य संरचना, निर्वाचन प्रणाली लगायत संविधानमा नै सुधार नगरिकन, परिवर्तन नगरिकन देशमा स्थायित्व सम्भव छैन भनेर भनेको थियौँ। र सरकारले यदि त्यो चाहेको हो भने र सरकारले त्यसै गर्न खोजेको हो भने राप्रपा सरकारको साथमा हुन्छ भन्ने कुरा पनि हामीले भनेर आयौँ र अन्य विषयहरूमा पनि कुराकानी भयो।
0: प्रधानमन्त्रीको के आयो त तपाईँहरूले हामी साथ दिन्छौँ भनेपछि उहाँको प्रतिक्रिया के थियो?
5: समाचार बनाउने गरी भन्ने कुरा छैन, उहाँले हाम्रो कुरा सुन्नुभयो, हामीले भन्यौँ।
0: भन्नु चाहिँ के भयो त भनिदिनुहोस् न।
5: त्यही त भन्ने गरी छैन, विषयमा छलफलहरू भए, कुराकानी भयो, हामीले हाम्रो कुरा भन्यौँ र उहाँले सुन्नुभयो, अहिलेलाई यति नै भनौँ।
0: अनि यो चाहिँ खास प्रधानमन्त्रीको तर्फबाट तपाईँहरूलाई भेट्न खोज्नु भएको थियो कि राप्रपाले चाहिँ भेट्न खोजेको हो?
5: होइन, दुई दिन अगाडि हामीले समय मागेको थियौँ।
0: अब अहिले संविधान संशोधनकै कुरा गरिरहँदा त त्यो विषयमा पनि कुरा केही भएन तपाईँहरूले राख्दाखेरि कार्यदलले गरिरहेको काम बारे?
5: प्रधानमन्त्रीले भन्नुभयो हामीले बाहिर संविधान संशोधनको विषयमा धेरै कुराहरू उठे, विभिन्न राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा चुनावी एजेन्डाको रूपमा घोषणा पत्रमा उल्लेख गरेर पनि ल्याएको हुनाले हामीले संविधान संशोधन के विषयमा गर्नु पर्ला भनेर हामीले राय सुझाव संकलन गर्ने एउटा बहस पत्र तयार गर्नको लागि यो समिति बनाएको हो। यसैले नै सबै कुरा टुङ्ग्याउने होइन, यो नै अन्तिम होइन भनेर भन्नुभयो।
0: तपाईँहरूले चाहिँ यो के सरकारको तयारी त्यो उन्मुख छ भन्ने लागेर समय मागेर भेट्न जानुभयो कि नभए यो एकाएक आएको जस्तो कुरा भएन?
5: होइन, समसामयिक विषयहरूमा मैले अघि उठाएका अन्य चारटा बुदामा कसै न कसैले सरकार समक्ष यो कुरा पुर्याउन जरुरी थियो। हामीले यही विषयलाई अत्यावश्यक ठान्यौँ र संविधान संशोधनको विषयमा पनि आफ्नो धारणा हामीले राख्न जरुरी थियो र यो चाहिँ सरकार प्रमुखलाई नै राख्न उपयुक्त हुन्छ भनेर हामीले चाहिँ नि सरकार प्रमुखसँग समय मागेर आफ्नो कुरा राख्न गएका हौँ।
0: अनि प्रधानमन्त्रीको संसदमा उपस्थितिलाई लिएर राप्रपाले पटक पटक संसदमा सांसदहरूले कुरा उठाएका छन्, त्यो विषय उठाउनु भयो कि भएन आज?
5: त्यो कुरा पनि उठ्यो र प्रधानमन्त्रीको पक्षबाटै त्यो कुरा विशेष रूपमा चाहिँ नि आयो। म उपयुक्त समयमा र प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने सन्दर्भहरूमा उपस्थित हुन्छु र संसदप्रति सरकार जवाफदेही हुनुपर्छ र संसदमा सरकारको उपस्थिति हुनुपर्छ भन्ने कुरा राख्नुभयो।
0: यो अब राप्रपाले खास गरी यो सीमा, नेपाल भारतको सीमा बारे प्रधानमन्त्रीले सदनमा बोलेको अभिव्यक्तिलाई लिएर पनि पटक पटक कुरा उठाएको छ, त्यो सच्याउनु पर्छ भनेर, त्यो विषयमा कुरा भयो कि भएन आज?
5: हामीले संसदमा यो कुरा उठाइराखेको छौँ र संसदमा उठेका विषयहरूमा प्रधानमन्त्रीले जवाब दिनुपर्छ, प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ भन्ने सन्दर्भ उठाउँदाखेरि संसद प्रति सरकार उत्तरदायी हुन्छ र संसदमा सरकारको उपस्थिति हुन्छ भन्ने उहाँको जवाफ दिएपछि हामीले क्याटेगोरिकली त्यही विषयमा चाहिँ प्रवेश गरेनौँ। आज
0: जस्तो तपाईँहरूले खास गरी पाँचवटा विषय उठाएको देखियो होइन, यी विषयहरूमा चाहिँ सरकारले सम्बोधन गर्न तपाईँहरूका मागहरू, तपाईँहरूका कुराहरूलाई सकारात्मक रूपमा लिएर त्यो अनुसार सुझाव अनुसार अगाडि बढ्छ जस्तो लाग्यो।
5: आशा गरौँ, किनभने सरकारको तर्फबाट प्रधानमन्त्रीले धेरै विषयहरूमा सकारात्मक कुराकानीहरू गर्नुभएको छ, अब आशा गरौँ।
0: उनी थिए राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सहित कुल 16 व्यक्ति तथा कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज दीपक भट्ट लगायत व्यवसायीहरू समेत जोडिएको एउटा मुद्दाको पूरक अभियोजनका रूपमा पौडेल समेतका विरुद्ध मुद्दा दर्ता गरेको अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बीबीसीलाई जानकारी दिए। लामिछानेका अनुसार पौडेलका हकमा 20,90,00,000 रुपियाँ बिगो माग दावी गरिएको छ। अनुसन्धानका लागि भन्दै विभागले गत असार 8 गते पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो। त्यस यता पौडेल हिरासतमै छन्। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। युक्रेनी सशस्त्र बलका कमान्डर ओलेक्सान्डर सिएस्कीले देशको युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। रक्षा मन्त्रीको पदमुक्ति सम्बन्धी कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासोभन्दा घरेलु राजनीतिलाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। बुधबार रक्षा मन्त्री मिखाइलो फेडरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। फेडरोभलाई प्रतिस्थापन गर्ने विषय उनी र सशस्त्र बलका कमान्डर सिएसकी बीचको तनावसँग सम्बन्धित थियो भन्ने चर्चालाई फेडरोभ र जेलेन्स्की दुवैले लगभग पुष्टि गरेका छन्। जेलेन्स्कीले ती दुईजना आफू उपस्थित नभई एकै ठाउँमा बसेर छलफल समेत गर्न नसक्ने अवस्थामा पुगेका बताए। पदबाट हटाइएका रक्षा मन्त्री फेडरोभले भने सशस्त्र बलका कमान्डरले रुसलाई कसरी हराउने भन्ने भन्दा पनि देशलाई विभाजित गर्ने काम गरेको आरोप लगाएका छन्।
0: बीबीसी विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट।

हवस् त यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: pounds of military support to Ukraine.
1: विष्णु पौडेल विरुद्ध विशेष अदालत काठमाडौँमा सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले आज पौडेल विरुद्ध पूरक आरोप पत्र दर्ता गरेको हो। मुद्दामा पौडेल सहित 10 कम्पनी सहित 16 प्रतिवादी बनाइएको छ। पौडेल विरुद्ध 20,90,00,000 रुपियाँ बराबरको बिगो माग गरिएको छ। यसअघि नै अदालतमा दर्ता भइसकेको प्रतिवादी दीपक भट्ट समेतको सम्पत्ति शुद्धिकरणको मुद्दामा थप अनुसन्धान गरी अदालतमा विभागले पूरक अभियोग पत्र दर्ता गरेको थियो। विभागले पौडेलको ब्याङ्क खातामा भएको 6,34,000 रुपियाँ जफत गर्न समेत माग दावी गरेको छ। सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूलाई किन कार्यवाही नगर्ने भनी लिखित जवाफ मागेको छ। अदालतबाट अन्तरिम आदेश जारी हुँदा समेत सम्पत्ति जाँचबुझको काम नरोकेको भन्दै अवहेलनाको कार्यवाहीको मागसहित निवेदन परेको थियो। निवेदनको सुनवाईपछि सर्वोच्चले अध्यक्षसहित सबै पदाधिकारीसँग जवाफ मागेको हो। यसैबीच सर्वोच्चको पछिल्लो अन्तरिम आदेशपछि सम्पत्ति जाँचबुझ आयोगले लिखित सूचना निकालेर सम्पत्ति छानबिनका सबै काम स्थगित भएको जनाएको छ। सुकुम्बासीका सामान दशरथ रंगशालामा अलपत्र परेका छन्। नदी किनारबाट होल्डिङ सेन्टरमा पुर्याइएका सुकुम्बासीका सामान रंगशालामा अलपत्र भेटिएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्बासी बस्तीलाई नदी किनारबाट हटाएपछि त्यहाँ बस्दै आएकाहरूलाई शुरूमा दशरथ रंगशालामा राखिएको थियो। प्रारम्भिक स्क्रिनिङको काम पनि त्यही भएको थियो। बस्ती भत्काएसँगै सरकारले सुकुम्बासीलाई रंगशाला पुगेर सम्पर्क गर्न भनेको थियो। त्यसपछि सामान सहित उनीहरू त्यहाँ पुगेका थिए। अहिले सुकुम्बासीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। बेलायती प्रधानमन्त्री पद त्याग्ने तयारीमा रहेका सर कियर स्टार्मरले युक्रेनको सुरक्षाका लागि आफ्नो मुलुक चट्टान झैं उभिरहने वाचा गर्नुभएको छ। युक्रेन पुगेर सर स्टार्मरले एन्डी बर्नहम नयाँ प्रधानमन्त्री बनेपछि पनि बेलायतले सहयोग जारी राख्ने वाचा गर्नुभएको हो। पद त्याग्नु केही दिन अघि उहाँले युक्रेनी राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको छ।
2: The Prime Minister said in advance of his visit that the UK and its allies were absolutely united against Russian aggression, and he predicted that Britain's cast iron support for Ukraine would endure. There remain questions about the UK's defence spending plans and whether they will be enough to deter threats in the long term. But today's visit will be rich in symbolism as Sir Keir seeks to again emphasise the importance of British support for Ukraine.
1: जेलेन्स्की सरकारको चर्को आलोचना भइरहेका बेला सर कियर स्टार्मर युक्रेन पुग्नु भएको हो। लोकप्रिय रक्षामन्त्री मिखाइलो फेडरोभलाई बर्खास्त गरेपछि जेलेन्स्की विरूद्ध हजारौंले प्रदर्शन गरेका छन्। फेडरोभलाई रसिया विरूद्ध ड्रो युद्ध गरेको विस्तार गरेको जस्तिने गरिएको छ। फेडरोभ बर्खास्त गरेको विरोधमा वायुसेनाका सहायक कमाण्डरले राजीनामा दिएका छन्। फेडरोभको बर्खास्तीले युद्ध कमजोर पार्ने उहाँको तर्क छ। युक्रेनका चर्चित सांसद ओलेस्की गुन्छारिनको
3: In the show of President Zelensky, there should be only one star. Zelensky became suspicious about possible political ambitions of Minister of Defense. And when he feels something like this, he is getting rid of such people. He is moving them from high and important positions.
1: विश्वकप फुटबलको उपाधि भिडन्तमा अर्जेन्टिनी मेस्सी र स्पेनी यमल बीच रोमाञ्चक भेट हुने भएको छ।
4: 19 अघि युनिसेफको एउटा कार्यक्रमका लागि लियोनल मेसीलाई अनुबन्ध गरिएको थियो। त्यति बेला स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर मेसीलाई स्पेनको माटारो गाउँको एउटा परिवारसँग भेट गराइयो। मेस्सी र माटारो गाउँका एकजना शिशुलाई बार्सिलोनाको क्याम्प नौ रङ्गशालाको ड्रेसिङ रुममा भेट गराइयो। त्यहाँ 5 बच्चालाई आधा पानी भएको प्लास्टिक बाटामा राखिएको थियो। ती बच्चालाई मेसीले नुहाइदिएर काखमा राख्नुभयो। त्यो बेला पनि मेसीले बालकलाई नुहाइदिएर काखमा राखेको फोटोले चर्चा पाएको थियो। मेसीले नुहाइदिएका तिनै बालक आउँदो आइतबारको फाइनलमा मेस्सी विरुद्ध मैदान उत्रन लागेका छन्। 19 अघिका ती बच्चा हालका स्पेनी फुटबल स्टार लामिन यामाल। 19 अघि लिइएको त्यो तस्विर फेरि पनि भाइरल बनेको छ। नेपाली समयको सोमबार बिहान 12:45 हुने विश्वकप फाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेन भेट्दैछन्। यही खेलमा यामाल र मेसीबीच प्रतिस्पर्धा हुँदैछ उपाधिका लागि। फुटबल इतिहासकै दुर्लभ संयोगले फाइनल खेललाई थप रोमाञ्चक बनाएको छ। सन् 2024 युरोकपका बेला यमलका बाबुले सामाजिक सञ्जालमा दुई लिजेन्डको सुरुवात भन्दै पुरानो फोटो सेयर गरेपछि विश्वभर चर्चा भएको थियो। त्यो फोटो सन् 2007 डिसेम्बरमा बार्सिलोनाको क्याम्प नौ रङ्गशालाको ड्रेसिङ रुममा खिचिएको हो। यमलका बाबु मुनिर नासरुई मेसी भन्दा 5 कान्छो हुनुहुन्छ। सन् 2007 20 मेसीले क्याटलान दैनिक डियरियो स्पोर्ट र युनिसेफले आयोजना गरेको परोपकारी क्यालेन्डरका लागि फोटोसुट गर्नुभएको थियो।
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको हो। भेटबारे जानकारी दिँदै महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठ।
1: श्रेष्ठज्यू, के समस्या राख्नुभयो आज प्रधानमन्त्रीज्यू समक्ष?
2: छोटकरीमा भन्नुपर्दा यहाँलाई, सबभन्दा पहिला चाहिँ यो महिला उद्यमीहरूको लागि चाहिँ व्यवसाय मैत्री वातावरण निर्माण गरिनुपर्ने, जहाँ होल इकोसिस्टमले चाहिँ महिलालाई सपोर्टिभ इकोसिस्टम हुनु पर्यो भन्ने कुरा राखे, र महिलाले द्वारा उत्पादित वस्तुहरूको बजारीकरणको कुराहरू हामीले राखे विभिन्न तवरमा, विभिन्न क्षेत्रमा, अन्तर्राष्ट्रिय राष्ट्रिय स्तरमा। अर्को कुरा चाहिँ यही बजार पाउने कुरामा चाहिँ सार्वजनिक खरिद नीति, जुन पब्लिक प्रोक्योरमेन्ट छ सरकारको, नेपाल सरकार एउटा त आफू स्वयं पनि एउटा ठुलो बजार हो नि त, त्यहाँ चाहिँ नेपाल सरकारले विभिन्न अफिसहरू, संघ संस्था, विद्यालय, हस्पिटल, जहाँ पनि महिलाद्वारा उत्पादित वस्तु तथा सेवाको केही पर्सेन्टेज लिदियो भने महिलाहरूकोलाई चाहिँ अलिकति राहत मिल्थ्यो, बजार पाउँथ्यो भन्ने कुराहरू पनि हामीले राख्यौँ। र अर्को कुरा भनेको चाहिँ वित्तीय पहुँच, जुन चाहिँ महिलाहरूलाई वित्तीय पहुँचले गर्दाखेरि चाहिँ आफ्नो व्यवसाय अगाडि बढ्न नसकेको कुरालाई ध्यान आकर्षण गरायौँ, र यसमा चाहिँ सहुलियतपूर्ण ऋणको अलिकति सीमा बढाउने, र जुन सहुलियतपूर्ण छ त्यो चाहिँ साँच्चीकै महिला उद्यमीहरूले पाउनुपर्ने कुराहरू पनि हामीले लियौँ, र धितो बिना चाहिँ महिलाहरूले चाहिँ यो वित्तीय पहुँचमा अलिकति गाह्रो हुने भएकोले यसमा चाहिँ कुनै पनि अल्टरनेटिभ व्यवस्थाहरू हुन्छ नि, क्रेडिट ग्यारेन्टीको कुराहरू, यो फाइनेन्सियल डिफ्रेन्ट प्रडक्ट्सहरू ब्याङ्कहरूले ल्याउने कुराहरू पनि हामीले ल्याउनु पर्छ भन्ने सल्लाह सुझाव पनि भयो। त्यस्तै गरेर महिला उद्यमी महासंघले चाहिँ आफ्नो बिजनेस डेभलपमेन्ट सर्भिस सेन्टरबाट विभिन्न क्षेत्रमा महिलाहरूलाई सिप विकासको, क्षमता अभिवृद्धिको, डिजिटल रूपान्तरको कुरा गर्दाखेरि सम्माननीय प्रधानमन्त्रीज्यूले यदि स्थानीय तहमा चाहिँ हामीले यो क्षमता अभिवृद्धि र यो स्किल डेभलपमेन्ट गर्यो भने तपाईँहरूले गर्न सक्नुहुन्छ भन्ने प्रश्न पनि गर्नुभयो, र हामीले चाहिँ एकदम खुसीका साथ हामीले यो गर्दै आइराखेका छौँ र गर्न सक्छौँ भन्ने कुरा पनि हामीले राख्यौँ। अर्को कुरा भनेको यो भ्याटमा अलि सानो महिलाहरूलाई 50 लाखको दायरा अलिक गाह्रो छ भन्ने कुरा राख्यौँ, र अर्को महिला उद्यमी महासंघलाई चाहिँ राष्ट्रिय नीति साझेदारमै हामीलाई चाहिँ राख्नुपर्ने रूपमा मान्यता दिनुपर्ने, नेपाल सरकारले पोलिसीको मूलधारमा हामीलाई साझेदारको रूपमा अगाडि लग्नुपर्छ भन्ने कुरा राख्यौँ।
1: प्रधानमन्त्रीज्यूले के भन्नुभयो त यहाँहरूलाई?
2: सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ बजारीकरणको कुरामा पनि हामीलाई धेरै नै राम्रो कुरा गर्नुभयो, विभिन्न पर्यटन क्षेत्रहरूमा चाहिँ महिला उद्यमीद्वारा निर्मित वस्तुहरूको बजारीकरण गर्ने ठाउँहरू राख्नु, 7 प्रदेशमै कता राख्न सकिन्छ, यदि बजारमा चाहिँ माग अनुसार पूर्ति गर्न नसकेको अवस्थामा क्लस्टरिङको मोडालिटी लिएर अगाडि आउनु भन्नुभयो, र अर्को कुरा चाहिँ म उद्यमी ट्रेडमार्क जुन महिला उद्यमी महासंघले गत वर्ष ल्याएको थियो त्यसको कुरा राख्दा उहाँलाई चाहिँ यसमा धेरै नै चाख लागेको रहेछ। उहाँले चाहिँ के भन्नुभयो भने, ल अब चाहिँ यो दसैँ अगाडि चाहिँ महिला उद्यमीको प्रडक्टमा यो छाप ल्याएर बजारमा ल्याउनु भन्ने कुरा गर्नुभयो। हाम्रो एउटा बिजनेस एनेबलिङ बिजनेस इन्भाइरोमेन्ट बनाउनु पर्ने बेलामा कुनै पनि समस्याहरू छ भने चाहिँ त्यहाँ त्यो समस्यालाई समाधान गर्न तर चाहिँ हामी म मद्दत गर्छु, म सरकारबाट म सहयोग गर्छु भन्ने प्रतिबद्धता पनि जाहेर भयो। त्यसैले आजको एउटा मिटिङ चाहिँ एकदमै राम्रो, महत्त्वपूर्ण, एउटा चाहिँ ऐतिहासिक नै हो भन्न चाहन्छु।
1: प्रधानमन्त्रीज्यूको आश्वासनपछि कतिको ऊर्जा मिल्यो त यहाँहरूलाई?
2: हामी यस्तो एम्पावर्ड भयौँ नि जुन जुन कुरा हामीले राखेको, र उहाँहरूलाई हामीले समस्या राख्न सँगसँगै समस्याको समाधान पनि उहाँहरूले भनिदिनु भयो कि, सो त्यो बाटोमा चाहिँ पोजिटिभ ऊर्जाका साथ काम गर्ने पनि हामीले सोचेका छौँ।
0: स्वास्थ्य मन्त्रालयले विदा स्वीकृत नगराई 60 दिनभन्दा बढी गैल हुने 23 जना स्वास्थ्यकर्मीसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सार्वजनिक सूचना निकाल्दै गैल हुनुको चित्त बुझ्दो कारण नदिएमा स्वास्थ्य सेवा ऐन अनुसार सेवाबाट हटाउने चेतावनी समेत दिएको छ। मन्त्रालयले उनीहरूलाई 15 दिनभित्र सफाई पेश गर्न भनेको छ। वीर अस्पताल, क्षयरोग नियन्त्रण केन्द्र, टेको अस्पताल, कान्ति बाल अस्पताल र आयुर्वेद चिकित्सालयका 23 कर्मचारी कार्यवाहीको दायरामा परेका हुन्। स्वास्थ्य सेवाका 9 तहका रेडियोलोजिस्ट डाक्टर अमित रौनिया र पेडियाट्रिक सर्जन डाक्टर मृदुल प्रसाद जोशी, विभिन्न तहका मेडिकल अधिकृत, नर्सिङ अधिकृत, अस्पताल नर्सिङ निरीक्षक, मेडिकल ल्याब टेक्नोलोजिस्ट र स्टाफ नर्स विदा स्वीकृत नगराई गयल भएको पाइएको छ। विश्वकपको सेमी फाइनलमा इङ्ल्याण्ड विरूद्ध 2 गोल गर्न पास मिलाएपछि अर्जेन्टिनी स्टार लियोनल मेस्सी गोल्डन बुटको दौड़मा अग्रस्थानमा पुग्नु भएको छ। खेलको 85 मिनटसम्म 1-0 पछि परेको अर्जेन्टिनाले मेस्सीको पासमा एन्जो फर्नान्डेजले गोल गर्नुभयो। इन्जुरी समयको 2 मिनटमा पनि मेस्सीकै क्रममा लौटारो मार्टिनेजले हेडर गोल गर्दै जित सुनिश्चित गर्नुभयो। खेलमा 2 असिस्ट गरेसँगै मेस्सी गोल्डन बुटको दौड़मा अग्रस्थानमा पुग्नु भएको हो। मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डन बुटको दौड़मा शीर्ष स्थानमा पुग्नु भएको हो। यसअघि 8 गोल र 3 असिस्ट सहित फ्रान्सका किलियन एम्बाप्पे शीर्ष स्थानमा हुनुहुन्थ्यो।

0: सैन्य समुदायमा
1: बिलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: संघीय सरकारले निजामती कर्मचारीहरूका लागि निर्धारित पोशाक र परिचय पत्र अनिवार्य गरेको छ।
1: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरूलाई कार्यालय समयमा अनिवार्य रूपमा तोकिएको पोशाक र परिचय पत्र लगाउन निर्देशन दिएको हो। राष्ट्रिय सतर्कता केन्द्रको ताकेतापछि मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय साथै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सबै स्थानीय तहलाई पत्राचार गरेको हो। यो व्यवस्थाको पूर्ण पालना गर्न र गराउन मन्त्रालयले सबै निकायलाई निर्देश गरेको छ। नियम पालना भए नभएको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्ने र यसको विवरण मन्त्रालयको वेबसाइटमा समेत राखिने जनाइएको छ।
0: गोर्खा वेलफेयर ट्रस्टले गुल्मी जिल्लामा बनाएका दर्जन बढी स्कूलमा सयौं विद्यार्थीले सहज तरिकाले अध्ययनको अवसर पाएका छन्। त्यो सँगै ती विद्यालयहरू वर्षायाममा बाढ़ी पहिरोबाट विस्थापित घर परिवारका लागि आश्रय स्थल समेत बन्दै आएका छन्। बुटवलबाट छवि पाण्डे।
2: गुल्मीको सत्यवती गाउँपालिका तीन स्थित धरमपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रुखबहादुर थापा 76 सालमा ठुलो लुम्पेकमा आएको ठुलो पहिरोबाट 13 जनाको मृत्यु भएको र स्वयं विस्थापित भएको बताउँदै विस्थापित भएका घर परिवारलाई ट्रस्टले बनाइदिएको विद्यालय भवनमा आश्रय दिएर राखिएको सम्झनुभयो।
3: फेरले चाहिँ हाम्रो विपदको बेलामा चाहिँ मनकानम पराग यहाँ पनि सहयोग गर्नु भएको थियो भवनको लागि। धरमपुरमा अब यहाँ त अब 12 कोठे भवन टोयलेटहरू सबै सहयोग भएको थियो। 76 सालमा पहिरो जाँदा पनि त्यहीँ नै राखेको हामीले स्कुल। त्यति बेला यहाँ ठुलो मानवीय क्षति भएको छ। हाम्रो लिङ्गा र लुम्पेकमा हजुर स्कुलमा राखेको सर, कोही स्कुलमा राख्यो अनि त्यही धरमपुरमा एकछिनको लागि, त्यसपछि के अरे त्यो बस्ने व्यवस्था नमिलासम्म स्कुलमा राखेको छ।
2: गोर्खा वेलफेयर ट्रस्टले पहिरो विस्थापितहरूलाई मानवीय सहयोग पनि गर्दै आएको छ। विपदमा परेकाहरूलाई राहत सामग्री वितरणदेखि विपदबाट प्रभावित वेलफेयर पेन्सनरहरूको नयाँ घर समेत बनाइदिएको छ। पूर्व अध्यक्ष थापाले विपदमा आवश्यक पर्ने उद्धारका सामग्री समेत ट्रस्टले सहयोग गर्दै आएको बताउनुभयो।
3: गर्यो सर, गर्यो हामीलाई चाहिँ गोर्खा वेलफेयर ट्रस्टले चाहिँ अब धेरै सहयोग भएको थियो सर। तङ्गसबाट चाहिँ हाम्रो गम सरहरू आउनु भएको थियो, राहतहरू लिएर भर्किएको स्कुललाई चाहिँ स्कुल बनाइदिनु भयो। अनि फेरि वेलफेयरमा चाहिँ पेन्सन खानेहरूको लागि चाहिँ कति घर बनाइदिनु भयो, 2-3 जनाको घर बनाइदिनु भयो। त्यो त्यस्तो भयो भने सर अब स्कुलमा तत्काल लागि अन्त व्यवस्थापन नगरसम्मलाई राख्न सकिएको गरेको गत साल।
2: ट्रस्टले गुल्मीकै कालीगण्डकी गाउँपालिकामा समेत विद्यालय भवन बनाइदिएको छ। ती विद्यालय भवन बाढी पहिरो प्रभावितहरूलाई आवश्यक परेको बेला राख्न सकिने भएका छन्। वडा नम्बर 4 का वडा अध्यक्ष होमबहादुर थापा ट्रस्टले खानेपानी र विद्यालय भवनमा सहयोग गर्दै आएको बताउँदै विपदको बेलामा विद्यालय भवन आश्रय स्थल समेत बन्न सक्ने उल्लेख गर्नुभयो।
4: इमर्जेन्सी आकस्मिक यस्तो विपद आइपऱ्यो भने विद्यालय त बनाएको छ कि सर, होइन कोर्डिनेसन गरियो भने अब भनौँ न विपद परे बेला त सहज गरौँ।
2: गोर्खा वेलफेयर ट्रस्टले गुल्मी जिल्लामा बनाएका सरकारी विद्यालय भवन र खानेपानी आयोजनाबाट अहिलेसम्म हजारौं विद्यार्थीले सहज अध्ययनको अवसर पाएका छन्। त्यसै गरी सयौं घर परिवारले खानेपानीको अभावबाट मुक्ति पाएका छन्।
0: अब खबर फटाफट।
5: चितवनमा 1 वर्षभित्र 10,500 जनाको परीक्षण गर्दा 58 जना बाहिरी जिल्लाका सहित 274 जनामा डेङ्गी संक्रमण पुष्टि। रत्नगर नगरपालिकामा मात्रै 87 जनालाई डेङ्गी लाग्यो। केदारनाथको शिर भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा 38 दिनसम्म चल्ने श्रावणी मेला शुरू हुँदै मेलामा 50 लाख भक्तजन आउने र 1 करोड भन्दा बढी भेटी संकलन हुने अनुमान। चितवनको भरतपुर महानगरका 29 वटै ओडामा सीसी क्यामेरा जडान। हरेक ओडामा 8-10 वटाका दरले 418 ठाउँमा सीसी क्यामेरा जडान गर्दा 5,58,00,000 खर्च। इलाम कारागारका नाइके, चौकीदार र 1 जना कैदीबाट 48 लाख रुपियाँ भन्दा बढी स्रोत नखोलेको रकम बरामद। जेलका 3 जनासँग त्यत्रो रकम कसरी जम्मा भयो भन्ने बारे खोजबिन हुँदै। 8 वटा वाणिज्य बैंकमा ब्याज दर घट्ने क्रम जारी। ती बैंकमा बचत गर्नेले साउनमा 2.75 देखि 4.55% मात्रै ब्याज पाउने। दमौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि चितवनतिर रुख काट्न शुरू। भरतपुर 1 को सतञ्जुली, भरतपुर 29 को अकालादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1,263 वटा रुख ढालिने। म्यागदीको दर खोला दोस्रो जलविद्युतको उपकरणमा चट्याङले क्षति। धौलागिरी 2 लुलाङका 400 घरधुरीमा 10 दिनदेखि बिजुली बन्द। र गएको साउन यता रसुवागढी नाकाबाट 6,500 बढी साना ठुला विद्युतीय गाडी आयात। विद्युतीय गाडीको जाँचपास र भन्सार महसुल बापत मात्रै 15 अर्ब रुपियाँ भन्दा बढी राजस्व संकलन।
0: सुकुम्बासीका सामान दशरत रङ्गशालामा अलपत्र परेका छन्। नदी किनारबाट होल्डिङ सेन्टरमा पुर्याइएका सुकुम्बासीका सामान रङ्गशालामा अलपत्र भेटिएका हुन्। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: SBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: बिलाइन भरी
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।
1: गोर्खा।

0: श्रेष्ठज्यू, के समस्या राख्नुभयो आज प्रधानमन्त्रीज्यू समक्ष?
1: छोटकरीमा भन्नुपर्दा यहाँलाई, सबभन्दा पहिला चाहिँ यो महिला उद्यमीहरूको लागि चाहिँ व्यवसाय मैत्री वातावरण निर्माण गरिनुपर्ने, जहाँ होल इकोसिस्टमले चाहिँ महिलालाई सपोर्टिभ इकोसिस्टम हुनु पर्यो भन्ने कुरा राखे, र महिलाले द्वारा उत्पादित वस्तुहरूको बजारीकरणको कुराहरू हामीले राखे विभिन्न तवरमा, विभिन्न क्षेत्रमा, अन्तर्राष्ट्रिय राष्ट्रिय स्तरमा। अर्को कुरा चाहिँ यही बजार पाउने कुरामै चाहिँ सार्वजनिक खरिद नीति, जुन पब्लिक प्रोक्योरमेन्ट छ सरकारको, नेपाल सरकार एउटा त आफू स्वयं पनि एउटा ठुलो बजार हो नि त, त्यहाँ चाहिँ नेपाल सरकारले विभिन्न अफिसहरू, संघ संस्था, विद्यालय, हस्पिटल, जहाँ पनि महिलाद्वारा उत्पादित वस्तु तथा सेवाको केही पर्सेन्टेज लिदियो भने महिलाहरूकोलाई चाहिँ अलिकति राहत मिल्थ्यो, बजार पाउँथ्यो भन्ने कुराहरू पनि हामीले राख्यौँ। र अर्को कुरा भनेको चाहिँ वित्तीय पहुँच, जुन चाहिँ महिलाहरूलाई वित्तीय पहुँचले गर्दाखेरि चाहिँ आफ्नो व्यवसाय अगाडि बढ्न नसकेको कुरालाई ध्यान आकर्षण गरायौँ, र यसमा चाहिँ सहुलियतपूर्ण ऋणको अलिकति सीमा बढाउने, र जुन सहुलियतपूर्ण छ त्यो चाहिँ साँच्चीकै महिला उद्यमीहरूले पाउनुपर्ने कुराहरू पनि हामीले लियौँ, र धितो बिना चाहिँ महिलाहरूले चाहिँ यो वित्तीय पहुँचमा अलिकति गाह्रो हुने भएकोले यसमा चाहिँ कुनै पनि अल्टरनेटिभ व्यवस्थाहरू हुन्छ नि, क्रेडिट ग्यारेन्टीको कुराहरू, यो फाइनेन्सियल डिफ्रेन्ट प्रडक्ट्सहरू ब्याङ्कहरूले ल्याउने कुराहरू पनि हामीले ल्याउनु पर्छ भन्ने सल्लाह सुझाव पनि भयो। त्यस्तै गरेर महिला उद्यमी महासङ्घले चाहिँ आफ्नो बिजनेस डेभलपमेन्ट सर्भिस सेन्टरबाट विभिन्न क्षेत्रमा महिलाहरूलाई सिप विकासको, क्षमता अभिवृद्धिको, डिजिटल रूपान्तरको कुरा गर्दाखेरि सम्माननीय प्रधानमन्त्रीज्यूले यदि स्थानीय तहमा चाहिँ हामीले यो क्षमता अभिवृद्धि र यो स्किल डेभलपमेन्ट गर्यो भने तपाईँहरूले गर्न सक्नुहुन्छ भन्ने प्रश्न पनि गर्नुभयो, र हामीले चाहिँ एकदम खुसीका साथ हामीले यो गर्दै आइराखेका छौँ र गर्न सक्छौँ भन्ने कुरा पनि हामीले राख्यौँ। अर्को कुरा भनेको यो भ्याटमा अलि सानो महिलाहरूलाई 50 लाखको दायरा अलिक गाह्रो छ भन्ने कुरा राख्यौँ, र अर्को महिला उद्यमी महासङ्घलाई चाहिँ राष्ट्रिय नीति साझेदारमै हामीलाई चाहिँ राख्नुपर्ने रूपमा मान्यता दिनुपर्ने, नेपाल सरकारले पोलिसीको मूलधारमा हामीलाई साझेदारको रूपमा अगाडि लग्नुपर्छ भन्ने कुरा राख्यौँ।
0: प्रधानमन्त्रीज्यूले के भन्नुभयो त यहाँहरूलाई?
1: सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ बजारीकरणको कुरामा पनि हामीलाई धेरै नै राम्रो कुरा गर्नुभयो, विभिन्न पर्यटन क्षेत्रहरूमा चाहिँ महिला उद्यमीद्वारा निर्मित वस्तुहरूको बजारीकरण गर्ने ठाउँहरू राख्नु, 7 प्रदेशमै कता राख्न सकिन्छ, यदि बजारमा चाहिँ माग अनुसार पूर्ति गर्न नसकेको अवस्थामा क्लस्टरिङको मोडालिटी लिएर अगाडि आउनु भन्नुभयो, र अर्को कुरा चाहिँ म उद्यमी ट्रेडमार्क जुन महिला उद्यमी महासङ्घले गत वर्ष ल्याएको थियो त्यसको कुरा राख्दा उहाँलाई चाहिँ यसमा धेरै नै चाख लागेको रहेछ। उहाँले चाहिँ के भन्नुभयो भने, ल अब चाहिँ यो दसैँ अगाडि चाहिँ महिला उद्यमीको प्रडक्टमा यो छाप ल्याएर बजारमा ल्याउनु भन्ने कुरा गर्नुभयो। हाम्रो एउटा बिजनेस एनेबलिङ बिजनेस इन्भाइरोमेन्ट बनाउनु पर्ने बेलामा कुनै पनि समस्याहरू छ भने चाहिँ त्यहाँ त्यो समस्यालाई समाधान गर्न तर चाहिँ हामी म मद्दत गर्छु, म सरकारबाट म सहयोग गर्छु भन्ने प्रतिबद्धता पनि जाहेर भयो। त्यसैले आजको एउटा मिटिङ चाहिँ एकदमै राम्रो, महत्त्वपूर्ण, एउटा चाहिँ ऐतिहासिक नै हो भन्न चाहन्छु।
0: प्रधानमन्त्रीज्यूको आश्वासनपछि कतिको ऊर्जा मिल्यो त यहाँहरूलाई?
1: हामी यस्तो एम्पावर्ड भयो।
2: उन्नाइस वर्ष अघि युनिसेफको एउटा कार्यक्रमका लागि लियोनल मेसीलाई अनुबन्ध गरिएको थियो। त्यति बेला स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर मेसीलाई स्पेनको माटारो गाउँको एउटा परिवारसँग भेट गराइयो। मेसी र माटारो गाउँका एकजना शिशुलाई बार्सिलोनाको केम्प नौ रङ्गशालाको ड्रेसिङ रुममा भेट गराइयो। त्यहाँ 5 महिनाका बच्चालाई आधा पानी भएको प्लास्टिक बाटामा राखिएको थियो। ती बच्चालाई मेसीले नुहाइदिएर काखमा राख्नुभयो। त्यो बेला पनि मेसीले बालकलाई नुहाइदिएर काखमा राखेको फोटोले चर्चा पाएको थियो। मेसीले नुहाइदिएका तिनै बालक आउँदो आइतबारको फाइनलमा मेसी विरुद्ध मैदान उत्रन लागेका छन्। 19 वर्ष अघिका ती बच्चा हालका स्पेनी फुटबल स्टार लामिन यामाल। 19 वर्ष अघि लिइएको त्यो तस्विर फेरि पनि भाइरल बनेको छ। नेपाली समयको सोमबार बिहान 1:15 हुने विश्वकप फाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेन भेट्दैछन्। यही खेलमा यामाल र मेसीबीच प्रतिस्पर्धा हुँदैछ उपाधिका लागि। फुटबल इतिहासकै दुर्लभ संयोगले फाइनल खेललाई थप रोमाञ्चक बनाएको छ। सन् 2024 युरोकपका बेला यमलका बाबुले सामाजिक सञ्जालमा दुई लिजेन्डको सुरुवात भन्दै पुरानो फोटो सेयर गरेपछि विश्वभर चर्चा भएको थियो। त्यो फोटो सन् 2007 डिसेम्बरमा बार्सिलोनाको क्याम्प नौ रङ्गशालाको ड्रेसिङ रुममा खिचिएको हो। यमलका बाबु मुनिर नासरुई मेसी भन्दा 5 वर्ष कान्छो हुनुहुन्छ। सन् 2007 20 वर्षे मेसीले क्याटलान दैनिक डियरियो स्पोर्ट र युनिसेफले आयोजना गरेको परोपकारी क्यालेन्डरका लागि फोटोसुट गर्नुभएको थियो। त्यही कार्यक्रमका लागि बार्सिलोना नजिकैको माटारो बस्ने यमलको परिवारले स्थानीय चिट्ठा प्रणाली मार्फत मेसीसँग फोटो खिचाउने अवसर पाएको थियो। त्यो बेलाको फोटो खिच्ने फोटोग्राफर जुआन मोन्फोर्टका अनुसार निकै लजालो स्वभावको मेसी 5 महिने शिशु यमललाई कसरी सम्हाल्ने भन्नेमा छलफल गर्नुभएको थियो। यमलकी आमाले काखमा लिन सघाएपछि यो ऐतिहासिक तस्विर

0: सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागमा चार वर्षदेखि थुप्रिएको करिब 29 लाख स्मार्ट ड्राइभिङ लाइसेन्सको ब्याकलग छपाइसकेको छ। सम्झौता अनुसार 25,92,000 भन्दा बढी लाइसेन्स छापिए पनि एक वर्षभन्दा कम म्याद भएका करिब 3 लाख लाइसेन्स भने तत्काल नछापिने भएको छ। लाइसेन्स छपाईका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच दुई चरणमा सम्झौता भएको थियो। पहिलो सम्झौता अनुसार 2083 वैशाख 12 गतेभित्र 12 लाख सवारी लाइसेन्स छाप्ने काम पनि समयमै पूरा भएको छ। त्यसै दोस्रो सम्झौता अनुसार थप 17 लाख थान लाइसेन्स 2083 असार मसान्तभित्र छपाई सम्पन्न गर्नुपर्ने थियो। दुवै सम्झौता अनुसार विभागले 29 लाख लाइसेन्सको डेटा केन्द्रलाई दिएको थियो। केन्द्रका अनुसार विभागले पठाएको विवरण मध्ये 25,92,417 थान लाइसेन्स छाप्ने काम सकिएको छ। बाँकी 3,07,583 लाइसेन्सको म्याद एक वर्षभन्दा कम रहेकाले तत्काल नछाप्ने निर्णय भएको हो। अब एक वर्षभन्दा कम म्याद भएका लाइसेन्स भने सेवाग्राहीले नवीकरण गरेपछि मात्रै छापिने यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले जानकारी दिनुभयो। प्रिन्ट भएका लाइसेन्स भने विभागमा साउन 1 गतेसम्म आउने पनि खतिवडाको भनाइ छ। सरकारले संघीय संसदका सदस्यलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था मिलाएको छ। अस्तिको मन्त्री परिषद बैठकले प्रतिनिधि र राष्ट्रिय सभाका सांसदले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा ऐन सम्बन्धी 2073 अनुसूची परिमार्जन गरेर सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको हो। सुशीला कार्की नेतृत्वको सरकारले गएको असोज 5 गते सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था खारेज गरेको थियो। नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई 8.5 वर्ष कैद र 1,54,00,000 जरिवानाको फैसला भएको छ। पौडेल विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सजाय तोकेको हो। अख्तियारले पौडेल सहितका प्रतिवादीले 3,08,50,400 रूपियाँ भ्रष्टाचार गरेको दावी सहित मुद्दा हालेको थियो। विशेषका सदस्यहरू न्यायाधीश सुदर्शन देव भट्ट, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले कसुर ठहर गरे पनि वादी गरे जति घुस रकम बरामद नभएको र घुस रकम के कुन स्थानमा वा ब्याङ्कमा जम्मा भएको हो भन्ने तथ्य नदेखिएको पनि फैसलामा भनेको छ। तर मुद्दाको प्रकृति र आरोपितको भूमिका समेतलाई आधार मान्दै अदालतले सुनिल पौडेल र दीपक आनन्दलाई बिगो बमोजिम हुने रकम बराबर दामा शाहीले हुने 1,54,25,200 रूपियाँ जरिवानाको फैसला सुनाएको हो। दुवैजनालाई 8 वर्षका दरले कैद सजाय तोकिएको छ। सुनिल पौडेलले कसुर गरेको बेला राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदमा रहेकाले थप 6 महिना कैद तोकिएको छ। दुवै प्रतिवादीबाट जनहित 6,17,008 रूपियाँ पीड़ित संरक्षण कोषमा भराउन समेत अदालतले आदेश दिएको छ। सरकारले मिटर ब्याजबाट प्रभावित नागरिक कुमाग सम्बोधन गर्न वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने लगायत 7 वटा निर्णय गरेको हो। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हा,
1: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने। निर्णय नम्बर 2, रु 1 र रु 2 का नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने।
0: देशका विभिन्न स्थानबाट लागू औषधसहित 25 जना पक्राउ परेका छन्। नियमित गस्तीका क्रममा प्रहरीले उनीहरूलाई पक्रेको हो। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी र कैलालीबाट 6, जहाँपारा मोरङबाट 3, नुवाकोट सुर्खेत र स्याङ्जाबाट 2 तथा सिराहाबाट 1 जना पक्राउ परेका हुन्। उनीहरूको साथबाट प्रहरीले खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने ब्रुपोनिफेर र डाइजोपाम बरामद गरेको छ। असार मसान्तसम्ममा देशभर 61.62% धान रोपाई सकिएको छ। कृषि मन्त्रालयका अनुसार 13,66,562 हेक्टर रोपाई योग्य क्षेत्रफलमध्ये 8,42,068 हेक्टरमा धान रोपाई भएको छ। प्रदेशगत विवरण अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी 87.8% रोपाई सकिएको छ। गण्डकीमा 65.9, कर्णालीमा 60.2, लुम्बिनीमा 59.6, मधेसमा 57.9, बागमतीमा 57.1 र कोशी प्रदेशमा 54.9% रोपाई भएको मन्त्रालयले जनाएको छ। गत वर्षको यही अवधिमा देशभर 72.14% धान रोपाई भएको थियो। यस वर्ष राष्ट्रिय रूपमा रोपाईको प्रगति गत वर्षको तुलनामा कम देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मनसुनको अवस्था, वर्षाको वितरण तथा स्थानीय मौसमीय परिस्थितिका कारण प्रदेश अनुसार रोपाईको प्रगति फरक फरक भएको हो। स्वास्थ्य।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको हो। भेटबारे जानकारी दिँदै महिला उद्यमी महासंघ नेपालका अध्यक्ष दर्शना श्रेष्ठ,
1: श्रेष्ठज्यू के समस्या राख्नुभयो आज प्रधानमन्त्रीज्यू समक्ष?
2: छोटकरीमा भन्नुपर्दा यहाँलाई सबभन्दा पहिला चाहिँ यो महिला उद्यमीहरूको लागि चाहिँ व्यवसाय मैत्री वातावरण निर्माण गरिनुपर्ने, जहाँ होल इको सिस्टमले चाहिँ महिलालाई सपोर्टिभ इको सिस्टम हुनु पर्यो भन्ने कुरा राखे, र महिलाले द्वारा उत्पादित वस्तुहरूको बजारीकरणको कुराहरू हामीले राखे विभिन्न तवरमा, विभिन्न क्षेत्रमा, अन्तर्राष्ट्रिय राष्ट्रिय स्तरमा। अर्को कुरा चाहिँ यही बजार पाउने कुरामा चाहिँ सार्वजनिक खरिद नीति, जुन पब्लिक प्रोक्योरमेन्ट छ सरकारको, नेपाल सरकार एउटा त आफू स्वयं पनि एउटा ठुलो बजार हो नि त, त्यहाँ चाहिँ नेपाल सरकारले विभिन्न अफिसहरू, सङ्घ संस्था, विद्यालय, हस्पिटल, जहाँ पनि महिलाद्वारा उत्पादित वस्तु तथा सेवाको केही पर्सेन्टेज लिदियो भने महिलाहरूको लागि चाहिँ अलिकति राहत मिल्थ्यो, बजार पाउँथ्यो भन्ने कुराहरू पनि हामीले राख्यौँ। र अर्को कुरा भनेको चाहिँ वित्तीय पहुँच, जुन चाहिँ महिलाहरूलाई वित्तीय पहुँचले गर्दाखेरि चाहिँ आफ्नो व्यवसाय अगाडि बढ्न नसकेको कुरालाई ध्यान आकर्षण गरायौँ, र यसमा चाहिँ सहुलियतपूर्ण ऋणको अलिकति सीमा बढाउने र जुन सहुलियतपूर्ण छ त्यो चाहिँ साँच्चीकै महिला उद्यमीहरूले पाउनुपर्ने कुराहरू पनि हामीले लियौँ, र धितो बिना चाहिँ महिलाहरूले चाहिँ यो वित्तीय पहुँचमा अलिकति गाह्रो हुने भएकोले यसमा चाहिँ कुनै पनि अल्टरनेटिभ व्यवस्थाहरू हुन्छ नि, क्रेडिट ग्यारेन्टीको कुराहरू, यो फाइनेन्सियल डिफ्रेन्ट प्रडक्ट्सहरू ब्याङ्कहरूले ल्याउने कुराहरू पनि हामीले ल्याउनुपर्छ भन्ने सल्लाह सुझाव पनि भयो। त्यस्तै गरेर महिला उद्यमी महासङ्घले चाहिँ आफ्नो बिजनेस डेभलपमेन्ट सर्भिस सेन्टरबाट विभिन्न क्षेत्रमा महिलाहरूलाई सिप विकासको, क्षमता अभिवृद्धिको, डिजिटल रूपान्तरको कुरा गर्दाखेरि सम्माननीय प्रधानमन्त्रीज्यूले यदि स्थानीय तहमा चाहिँ हामीले यो क्षमता अभिवृद्धि र यो स्किल डेभलपमेन्ट गर्यो भने तपाईँहरूले गर्न सक्नुहुन्छ भन्ने प्रश्न पनि गर्नुभयो, र हामीले चाहिँ एकदम खुसीका साथ हामीले यो गर्दै आइराखेका छौँ र गर्न सक्छौँ भन्ने कुरा पनि हामीले राख्यौँ। अर्को कुरा भनेको यो भ्याटमा अलि सानो महिलाहरूलाई 50 लाखको दायरा अलिक गाह्रो छ भन्ने कुरा राख्यौँ, र अर्को महिला उद्यमी महासङ्घलाई चाहिँ राष्ट्रिय नीति साझेदारमै हामीलाई चाहिँ राख्नुपर्ने रूपमा मान्यता दिनुपर्ने, नेपाल सरकारले पोलिसीको मूलधारमा हामीलाई साझेदारको रूपमा अगाडि लग्नुपर्छ भन्ने कुरा राख्यौँ।
1: प्रधानमन्त्रीज्यूले के भन्नुभयो त यहाँहरूलाई?
2: सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ बजारीकरणको कुरामा पनि हामीलाई धेरै नै राम्रो कुरा गर्नुभयो, विभिन्न पर्यटन क्षेत्रहरूमा चाहिँ महिला उद्यमीद्वारा निर्मित वस्तुहरूको बजारीकरण गर्ने ठाउँहरू राख्नु, 7 प्रदेशमै कतार राख्न सकिन्छ, यदि बजारमा चाहिँ माग अनुसार पूर्ति गर्न नसकेको अवस्थामा क्लस्टरिङको मोडालिटी लिएर अगाडि आउनु भन्नुभयो, र अर्को कुरा चाहिँ म उद्यमी ट्रेडमार्क जुन महिला उद्यमी महासङ्घले गत वर्ष ल्याएको थियो त्यसको कुरा राख्दा उहाँलाई चाहिँ यसमा धेरै नै चाख लागेको रहेछ। उहाँले चाहिँ के भन्नुभयो भने ल अब चाहिँ यो दसैँ अगाडि चाहिँ महिला उद्यमीको प्रडक्टमा यो छाप ल्याएर बजारमा ल्याउनु भन्ने कुरा गर्नुभयो। हाम्रो एउटा बिजनेस एनेबलिङ बिजनेस इन्भाइरोमेन्ट बनाउनु पर्ने बेलामा कुनै पनि समस्याहरू छ भने चाहिँ त्यहाँ त्यो समस्यालाई समाधान गर्न तर चाहिँ हामी म मद्दत गर्छु, म सरकारबाट म सहयोग गर्छु भन्ने प्रतिबद्धता पनि जाहेर भयो। त्यसैले आजको एउटा मिटिङ चाहिँ एकदमै राम्रो, महत्त्वपूर्ण, एउटा चाहिँ ऐतिहासिक नै हो भन्न चाहन्छु।
1: प्रधानमन्त्रीज्यूको आश्वासनपछि कतिको ऊर्जा मिल्यो त यहाँहरूलाई?
2: हामी यस्तो एम्पावर्ड भयौँ नि जुन जुन कुरा हामीले राखेको, र उहाँहरूलाई हामीले समस्या राख्न सँगसँगै समस्याको समाधान पनि उहाँहरूले भनिदिनु भयो कि, सो त्यो बाटोमा चाहिँ पोजिटिभ ऊर्जाका साथ काम गर्ने पनि हामीले सोचेका छौँ।
0: स्वास्थ्य मन्त्रालयले विदा स्वीकृत नगराई 60 दिनभन्दा बढी गैर हुने 23 जना स्वास्थ्यकर्मीसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सार्वजनिक सूचना निकाल्दै गैर हुनुको चित्त बुझ्दो कारण नदिएमा स्वास्थ्य सेवा ऐन अनुसार सेवाबाट हटाउने चेतावनी समेत दिएको छ। मन्त्रालयले उनीहरूलाई 15 दिनभित्र सफाई पेश गर्न भनेको छ। वीर अस्पताल, क्षयरोग नियन्त्रण केन्द्र, टेको अस्पताल, कान्ति बाल अस्पताल र आयुर्वेद चिकित्सालयका 23 कर्मचारी कार्यवाहीको दायरामा परेका हुन्। स्वास्थ्य सेवाका 9 तहका रेडियोलोजिस्ट डाक्टर अमित रौनिया र ट्रिक सर्जन डाक्टर मृदुल प्रसाद जोशी, विभिन्न तहका मेडिकल अधिकृत, नर्सिङ अधिकृत, अस्पताल नर्सिङ निरीक्षक, मेडिकल ल्याब टेक्नोलोजिस्ट र स्टाफ नर्स विदा स्वीकृत नगराई गयल भएको पाइएको छ। विश्वकपको सेमिफाइनलमा इङ्ल्याण्ड विरूद्ध 2 गोल गर्न पास मिलाएपछि अर्जेन्टिनी स्टार लियोनल मेस्सी गोल्डन बुटको दौड़मा अग्रस्थानमा पुग्नु भएको छ। खेलको 85 मिनटसम्म 1-0 पछि परेको अर्जेन्टिनाले मेस्सीको पासमा एन्जो फर्नान्डेजले गोल गर्नुभयो। इन्जुरी समयको 2 मिनटमा पनि मेस्सीकै क्रममा लौटारो मार्टिनेजले हेडर गोल गर्दै जित सुनिश्चित गर्नुभयो। खेलमा 2 असिस्ट गरेसँगै मेस्सी गोल्डन बुटको दौड़मा अग्रस्थानमा पुग्नु भएको हो। मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डन बुटको दौड़मा शीर्ष स्थानमा पुग्नु भएको हो। त्यसरी 8 गोल र 3 असिस्ट सहित फ्रान्सका किलियन एम्बाप्पे शीर्ष स्थानमा पुग्नुभयो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: संघीय सरकारले निजामती कर्मचारीहरूका लागि निर्धारित पोशाक र परिचय पत्र अनिवार्य गरेको छ।
1: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरूलाई कार्यालय समयमा अनिवार्य रूपमा तोकिएको पोशाक र परिचय पत्र लगाउन निर्देशन दिएको हो। राष्ट्रिय सतर्कता केन्द्रको ताकेतापछि मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय साथै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सबै स्थानीय तहलाई पत्राचार गरेको हो। यो व्यवस्थाको पूर्ण पालना गर्न र गराउन मन्त्रालयले सबै निकायलाई निर्देश गरेको छ। नियम पालना भए नभएको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्ने र यसको विवरण मन्त्रालयको वेबसाइटमा समेत राखिने जनाइएको छ।
0: गोर्खा वेलफेयर ट्रस्टले गुल्मी जिल्लामा बनाएका दर्जन बढी स्कूलमा सयौं विद्यार्थीले सहज तरिकाले अध्ययनको अवसर पाएका छन्। त्यो सँगै ती विद्यालयहरू वर्षायाममा बाढ़ी पहिरोबाट विस्थापित घर परिवारका लागि आश्रय स्थल समेत बन्दै आएका छन्। बुटवलबाट छवि पाण्डे।
2: गुल्मीको सत्यवती गाउँपालिका तीन स्थित धरमपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रुखबहादुर थापा 76 सालमा ठुलो लुम्पेकमा आएको ठुलो पहिरोबाट 13 जनाको मृत्यु भएको र स्वयं विस्थापित भएको बताउँदै विस्थापित भएका घर परिवारलाई ट्रस्टले बनाइदिएको विद्यालय भवनमा आश्रय दिएर राखिएको सम्झनुभयो।
3: फेरले चाहिँ हाम्रो विपदको बेलामा चाहिँ मनकाना पराग यहाँ पनि सहयोग गर्नुभएको थियो भवनको लागि। धानपुरमा अब यहाँ त अब 12 कोठे भवन टोयलेटहरू सबै सहयोग भएको थियो। 76 सालमा पहिरो जाँदा पनि त्यहीँ नै राखेको हामीले स्कुल। त्यति बेला यहाँ ठुलो मानवीय क्षति भएको छ। हाम्रो लिङ्गा र लुम्पेकमा हजुर स्कुलमा राखेको सर, कोही स्कुलमा राख्यो अनि त्यही धानपुरमा एकछिनको लागि, त्यसपछि के अरे त्यो बस्ने व्यवस्था नमिलासम्म स्कुलमा राखेको छ।
2: गोर्खा वेलफेयर ट्रस्टले पहिरो विस्थापितहरूलाई मानवीय सहयोग पनि गर्दै आएको छ। विपदमा परेकाहरूलाई राहत सामग्री वितरणदेखि विपदबाट प्रभावित वेलफेयर पेन्सनरहरूको नयाँ घर समेत बनाइदिएको छ। पूर्व अध्यक्ष थापाले विपदमा आवश्यक पर्ने उद्धारका सामग्री समेत ट्रस्टले सहयोग गर्दै आएको बताउनुभयो।
3: गर्यो सर, गर्यो हामीलाई चाहिँ गोर्खा वेलफेयर ट्रस्टले चाहिँ अब धेरै सहयोग भएको थियो सर। तङ्गसबाट चाहिँ हाम्रो गम सरहरू आउनु भएको थियो, राहतहरू लिएर भर्केको स्कुललाई चाहिँ स्कुल बनाइदिनु भयो। अनि फेरि यो वेलफेयरमा चाहिँ पेन्सन खानेहरूको लागि चाहिँ कति घर बनाइदिनु भयो, 2-3 जनाको घर बनाइदिनु भयो। त्यो त्यस्तो भयो भने सर अब स्कुलमा तत्कालको लागि अन्त व्यवस्थापन नगरसम्मलाई राख्न सके गरेको गत साल।
2: ट्रस्टले गुल्मीकै कालीगण्डकी गाउँपालिकामा समेत विद्यालय भवन बनाइदिएको छ। ती विद्यालय भवन बाढी पहिरो प्रभावितहरूलाई आवश्यक परेको बेला राख्न सकिने भएका छन्। वडा नम्बर 4 का वडा अध्यक्ष होमबहादुर थापा ट्रस्टले खानेपानी र विद्यालय भवनमा सहयोग गर्दै आएको बताउँदै विपदको बेलामा विद्यालय भवन आश्रय स्थल समेत बन्न सक्ने उल्लेख गर्नुभयो।
4: इमर्जेन्सी आकस्मिक त्यस्तो विपद आइपऱ्यो भने हुन्छ, विद्यालय त बनाएको छ कि सर, होइन कोर्डिनेसन गरियो भने अब भनौँ न विपद परे बेला त सहज गरौँ।
2: गोर्खा वेलफेयर ट्रस्टले गुल्मी जिल्लामा बनाएका सरकारी विद्यालय भवन र खानेपानी आयोजनाबाट अहिलेसम्म हजारौं विद्यार्थीले सहज अध्ययनको अवसर पाएका छन्। त्यसै गरी सयौं घर परिवारले खानेपानीको अभावबाट मुक्ति पाएका छन्।
0: अब खबर फटाफट।
5: चितवनमा 1 वर्षभित्र 10,500 जनाको परीक्षण गर्दा 58 जना बाहिरी जिल्लाका सहित 274 जनामा डेङ्गी संक्रमण पुष्टि। रत्नगर नगरपालिकामा मात्रै 87 जनालाई डेङ्गी लाग्यो। केदारनाथको शिर भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा 38 दिनसम्म चल्ने श्रावणी मेला सुरु हुँदै मेलामा 50 लाख भक्तजन आउने र 1 करोड़ भन्दा बढी भेटी संकलन हुने अनुमान। चितवनको भरतपुर महानगरका 29 वटै ओडामा सिसी क्यामेरा जडान। हरेक ओडामा 8 देखि 10 वटाका दरले 418 ठाउँमा सिसी क्यामेरा जडान गर्दा 5 करोड़ 58 लाख खर्च। इलाम कारागारका नाइके, चौकीदार र 1 जना कैदीबाट 48 लाख रुपियाँ भन्दा बढी स्रोत नखोलेको रकम बरामद। जेलका 3 जनासँग त्यत्रो रकम कसरी जम्मा भयो भन्ने बारे खोजबिन हुँदै। 8 वटा वाणिज्य बैंकमा ब्याज दर घट्ने क्रम जारी। ती बैंकमा बचत गर्नेले साउनमा 2.75 देखि 4.55% मात्रै ब्याज पाउने। दमौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि चितवनतिर रुख काट्न सुरु। भरतपुर 1 को सतञ्जुली, भरतपुर 29 को अकालादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1,263 वटा रुख ढालिने। म्यागदीको दर खोला दोस्रो जलविद्युतको उपकरणमा चट्याङले क्षति। धवलागिरी 2, लुलाङका 400 घरधुरीमा 10 दिनदेखि बिजुली बन्द। र गएको साउन यता रसुवागढी नाकाबाट 6,500 बढी साना ठुला विद्युतीय गाडी आयात। विद्युतीय गाडीको जाँच पास र भन्सार महसुल बापत मात्रै 15 अर्ब रुपियाँ भन्दा बढी राजस्व संकलन।
0: सुकुम्बासीका सामान दशरथ रङ्गशालामा अलपत्र परेका छन्। नदी किनारबाट होल्डिङ सेन्टरमा पुर्याइएका सुकुम्बासीका सामान रङ्गशालामा अलपत्र भेटिएका हुन्। अवस्था अहिलेसम्मका लागि यति नै। नमस्कार।
6: BFBS, Gorkha Radio.

0: श्रेष्ठज्यू, के समस्या राख्नुभयो आज प्रधानमन्त्रीज्यू समक्ष?
1: छोटकरीमा भन्नुपर्दा यहाँलाई, सबभन्दा पहिला चाहिँ यो महिला उद्यमीहरूको लागि चाहिँ व्यवसाय मैत्री वातावरण निर्माण गरिनुपर्ने, जहाँ होल इकोसिस्टमले चाहिँ महिलालाई सपोर्टिभ इकोसिस्टम हुनु पर्यो भन्ने कुरा राखे, र महिलाले द्वारा उत्पादित वस्तुहरूको बजारीकरणको कुराहरू हामीले राखे विभिन्न तवरमा, विभिन्न क्षेत्रमा, अन्तर्राष्ट्रिय राष्ट्रिय स्तरमा। अर्को कुरा चाहिँ यही बजार पाउने कुरामा चाहिँ सार्वजनिक खरिद नीति, जुन पब्लिक प्रोक्योरमेन्ट छ सरकारको, नेपाल सरकार एउटा त आफू स्वयं पनि एउटा ठुलो बजार हो नि त, त्यहाँ चाहिँ नेपाल सरकारले विभिन्न अफिसहरू, संघ संस्था, विद्यालय, हस्पिटल, जहाँ पनि महिलाद्वारा उत्पादित वस्तु तथा सेवाको केही पर्सेन्टेज लिदियो भने महिलाहरूको लागि चाहिँ अलिकति राहत मिल्थ्यो, बजार पाउँथ्यो भन्ने कुराहरू पनि हामीले राख्यौँ। र अर्को कुरा भनेको चाहिँ वित्तीय पहुँच, जुन चाहिँ महिलाहरूलाई वित्तीय पहुँचले गर्दाखेरि चाहिँ आफ्नो व्यवसाय अगाडि बढ्न नसकेको कुरालाई ध्यान आकर्षण गरायौँ, र यसमा चाहिँ सहुलियतपूर्ण ऋणको अलिकति सीमा बढाउने, र जुन सहुलियतपूर्ण छ त्यो चाहिँ साँच्चीकै महिला उद्यमीहरूले पाउनुपर्ने कुराहरू पनि हामीले लियौँ, र धितो बिना चाहिँ महिलाहरूले चाहिँ यो वित्तीय पहुँचमा अलिकति गाह्रो हुने भएकोले यसमा चाहिँ कुनै पनि अल्टरनेटिभ व्यवस्थाहरू हुन्छ नि, क्रेडिट ग्यारेन्टीका कुराहरू, यो फाइनेन्सियल डिफ्रेन्ट प्रडक्ट्सहरू ब्याङ्कहरूले ल्याउने कुराहरू पनि हामीले ल्याउनुपर्छ भन्ने सल्लाह सुझाव पनि भयो। त्यस्तै गरेर महिला उद्यमी महासङ्घले चाहिँ आफ्नो बिजनेस डेभलपमेन्ट सर्भिस सेन्टरबाट विभिन्न क्षेत्रमा महिलाहरूलाई सिप विकासको, क्षमता अभिवृद्धिको, डिजिटल रूपान्तरको कुरा गर्दाखेरि सम्माननीय प्रधानमन्त्रीज्यूले यदि स्थानीय तहमा चाहिँ हामीले यो क्षमता अभिवृद्धि र यो स्किल डेभलपमेन्ट गर्यो भने तपाईँहरूले गर्न सक्नुहुन्छ भन्ने प्रश्न पनि गर्नुभयो, र हामीले चाहिँ एकदम खुसीका साथ हामीले यो गर्दै आइराखेका छौँ र गर्न सक्छौँ भन्ने कुरा पनि हामीले राख्यौँ। अर्को कुरा भनेको यो भ्याटमा अलि सानो महिलाहरूलाई 50 लाखको दायरा अलिक गाह्रो छ भन्ने कुरा राख्यौँ, र अर्को महिला उद्यमी महासङ्घलाई चाहिँ राष्ट्रिय नीति साझेदारमै हामीलाई चाहिँ राख्नुपर्ने रूपमा मान्यता दिनुपर्ने, नेपाल सरकारले पोलिसीको मूलधारमा हामीलाई साझेदारको रूपमा अगाडि लग्नुपर्छ भन्ने कुरा राख्यौँ।
0: प्रधानमन्त्रीज्यूले के भन्नुभयो त यहाँहरूलाई?
1: सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ बजारीकरणको कुरामा पनि हामीलाई धेरै नै राम्रो कुरा गर्नुभयो, विभिन्न पर्यटन क्षेत्रहरूमा चाहिँ महिला उद्यमीद्वारा निर्मित वस्तुहरूको बजारीकरण गर्ने ठाउँहरू राख्नु, 7 प्रदेशमै कतार राख्न सकिन्छ, यदि बजारमा चाहिँ माग अनुसार पूर्ति गर्न नसकेको अवस्थामा क्लस्टरिङको मोडालिटी लिएर अगाडि आउनु भन्नुभयो। र अर्को कुरा चाहिँ म उद्यमी ट्रेडमार्क, जुन महिला उद्यमी महासङ्घले गत वर्ष ल्याएको थियो, त्यसको कुरा राख्दा उहाँलाई चाहिँ यसमा धेरै नै चाख लागेको रहेछ। उहाँले चाहिँ के भन्नुभयो भने, ल अब चाहिँ यो दसैँ अगाडि चाहिँ महिला उद्यमीको प्रडक्टमा यो छाप ल्याएर बजारमा ल्याउनु भन्ने कुरा गर्नुभयो। हाम्रो एउटा बिजनेस एनेबलिङ बिजनेस इन्भाइरोमेन्ट बनाउनु पर्ने बेलामा कुनै पनि समस्याहरू छ भने चाहिँ त्यहाँ त्यो समस्यालाई समाधान गर्न तर चाहिँ हामी म मद्दत गर्छु, म सरकारबाट म सहयोग गर्छु भन्ने प्रतिबद्धता पनि जाहेर भयो। त्यसैले आजको एउटा मिटिङ चाहिँ एकदमै राम्रो, महत्त्वपूर्ण, एउटा चाहिँ ऐतिहासिक नै हो भन्न चाहन्छु।
0: प्रधानमन्त्रीज्यूको आश्वासनपछि कतिको ऊर्जा मिल्यो त यहाँहरूलाई?
1: हामी यस्तो एम्पावर्ड भयो।
2: उन्नाइस वर्ष अघि युनिसेफको एउटा कार्यक्रमका लागि लियोनल मेसीलाई अनुबन्ध गरिएको थियो। त्यति बेला स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर मेसीलाई स्पेनको माटारो गाउँको एउटा परिवारसँग भेट गराइयो। मेसी र माटारो गाउँका एकजना शिशुलाई बार्सिलोनाको क्याम्प नौ रङ्गशालाको ड्रेसिङ रुममा भेट गराइयो। त्यहाँ 5 महिनाका बच्चालाई आधा पानी भएको प्लास्टिक बाटामा राखिएको थियो। ती बच्चालाई मेसीले नुहाइदिएर काखमा राख्नुभयो। त्यो बेला पनि मेसीले बालकलाई नुहाइदिएर काखमा राखेको फोटोले चर्चा पाएको थियो। मेसीले नुहाइदिएका तीनै बालक आउँदो आइतबारको फाइनलमा मेसी विरुद्ध मैदान उत्रन लागेका छन्। 19 वर्ष अघिका ती बच्चा हालका स्पेनी फुटबल स्टार लामिन यामाल। 19 वर्ष अघि लिइएको त्यो तस्विर फेरि पनि भाइरल बनेको छ। नेपाली समयको सोमबार बिहान 1:15 हुने विश्वकप फाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेन भेट्दैछन्। यही खेलमा यामाल र मेसीबीच प्रतिस्पर्धा हुँदैछ उपाधिका लागि। फुटबल इतिहासकै दुर्लभ संयोगले फाइनल खेललाई थप रोमाञ्चक बनाएको छ। सन् 2024 युरोकपका बेला यमलका बाबुले सामाजिक सञ्जालमा दुई लेजेन्डको सुरुवात भन्दै पुरानो फोटो सेयर गरेपछि विश्वभर चर्चा भएको थियो। त्यो फोटो सन् 2007 डिसेम्बरमा बार्सिलोनाको क्याम्प नौ रङ्गशालाको ड्रेसिङ रुममा खिचिएको हो। यमलका बाबु मुनिर नासरुई मेसी भन्दा 5 वर्ष कान्छो हुनुहुन्छ। सन् 2007 20 वर्षे मेसीले क्याटलान दैनिक डियरियो स्पोर्ट र युनिसेफले आयोजना गरेको परोपकारी क्यालेन्डरका लागि फोटोसुट गर्नुभएको थियो। त्यही कार्यक्रमका लागि बार्सिलोना नजिकैको माटारो बस्ने यमलको परिवारले स्थानीय चिट्ठा प्रणाली मार्फत मेसीसँग फोटो खिचाउने अवसर पाएको थियो। त्यो बेलाको फोटो खिच्ने फोटोग्राफर जोआन फोटका अनुसार निकै लजालो स्वभावमा मेसी 5 महिना शिशु यमललाई
3: यो BFBS गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागमा 4 वर्षदेखि थुप्रिएको करिब 29 लाख स्मार्ट ड्राइभिङ लाइसेन्सको ब्याकलग छपाइसकेको छ। सम्झौता अनुसार 25,92,000 भन्दा बढी लाइसेन्स छापिए पनि 1 वर्षभन्दा कम म्याद भएका करिब 3 लाख लाइसेन्स भने तत्काल नछापिने भएको छ। लाइसेन्स छपाईका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच 2 चरणमा सम्झौता भएको थियो। पहिलो सम्झौता अनुसार 2083 वैशाख 12 गतेभित्र 12 लाख सवारी लाइसेन्स छाप्ने काम पनि समयमै पूरा भएको छ। त्यसै दोस्रो सम्झौता अनुसार थप 17 लाख थान लाइसेन्स 2083 असार मसान्तभित्र छपाई सम्पन्न गर्नुपर्ने थियो। दुवै सम्झौता अनुसार विभागले 29 लाख लाइसेन्सको डेटा केन्द्रलाई दिएको थियो। केन्द्रका अनुसार विभागले पठाएको विवरण मध्ये 25,92,417 थान लाइसेन्स छाप्ने काम सकिएको छ। बाँकी 3,07,583 लाइसेन्सको म्याद 1 वर्षभन्दा कम रहेकाले तत्काल नछाप्ने निर्णय भएको हो। अब 1 वर्षभन्दा कम म्याद भएका लाइसेन्स भने सेवाग्राहीले नवीकरण गरेपछि मात्रै छापिने यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले जानकारी दिनुभयो। प्रिन्ट भएका लाइसेन्स भने विभागमा साउन 1 गतेसम्म आउने पनि खतिवडाको भनाइ छ। सरकारले संघीय संसदका सदस्यलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था मिलाएको छ। अस्तिको मन्त्री परिषद बैठकले प्रतिनिधि र राष्ट्रिय सभाका सांसदले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा ऐन सम्बन्धी 2073 अनुसूची परिमार्जन गरेर सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको हो। सुशीला कार्की नेतृत्वको सरकारले गएको असोज 5 गते सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था खारेज गरेको थियो। नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई 8.5 वर्ष कैद र 1,54,00,000 जरिवानाको फैसला भएको छ। पौडेल विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सजाय तोकेको हो। अख्तियारले पौडेल सहितका प्रतिवादीले 3,08,50,400 रूपियाँ भ्रष्टाचार गरेको दावीसहित मुद्दा हारेको थियो। विशेषका सदस्यहरू न्यायाधीश सुदर्शन देव भट्ट, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले कसुर ठहर गरे पनि वादी गरे जति घुस रकम बरामद नभएको र घुस रकम के कुन स्थानमा वा ब्याङ्कमा जम्मा भएको हो भन्ने तथ्य नदेखिएको पनि फैसलामा भनेको छ। तर मुद्दाको प्रकृति र आरोपितको भूमिका समेतलाई आधार मान्दै अदालतले सुनिल पौडेल र दीपक आनन्दलाई बिगो बमोजिम हुने रकम बराबर दामा शाहीले हुने 1,54,25,200 रूपियाँ जरिवानाको फैसला सुनाएको हो। दुवैजनालाई 8 वर्षका दरले कैद सजाय तोकिएको छ। सुनिल पौडेलले कसुर गरेको बेला राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदमा रहेकाले थप 6 महिना कैद तोकिएको छ। दुवै प्रतिवादीबाट जनहित 6,17,008 रूपियाँ पीड़ित संरक्षण कोषमा भराउन समेत अदालतले आदेश दिएको छ। सरकारले मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने लगायत 7 वटा निर्णय गरेको हो। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हा,
1: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने। निर्णय नम्बर 2, रु 1 र रु 2 का नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति प्रदान गर्ने।
0: देशका विभिन्न स्थानबाट लागू औषध सहित 25 जना पक्राउ परेका छन्। नियमित गस्तीका क्रममा प्रहरीले उनीहरूलाई पक्रेको हो। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी र कैलालीबाट 6, झापारा मोरङबाट 3, नुवाकोट सुर्खेत र स्याङ्जाबाट 2 तथा सिराहाबाट 1 जना पक्राउ परेका हुन्। उनीहरूको साथबाट प्रहरीले खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने ब्रुफोनिफेर र डाइजोपाम बरामद गरेको छ। असार मसान्तसम्ममा देशभर 61.62% धान रोपाई सकिएको छ। कृषि मन्त्रालयका अनुसार 13,66,562 हेक्टर रोपाई योग्य क्षेत्रफलमध्ये 8,42,068 हेक्टरमा धान रोपाई भएको छ। प्रदेशगत विवरण अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी 87.8% रोपाई सकिएको छ। गण्डकीमा 65.9, कर्णालीमा 60.2, लुम्बिनीमा 59.6, मधेसमा 57.9, बागमतीमा 57.1 र कोशी प्रदेशमा 54.9%